0: तनाको स्तर उकास्न जरुरी रहेको उल्लेख गर्नुभएको छ।
1: फाइनेन्सियल लिटरेसी हेर्नुभयो भने एक्चुली ओभरअल स्टेटिस्टिक्स हेर्नुभयो भने साउथ एसियामा वी आर सेकेन्ड हाइएस्ट आफ्टर श्रीलङ्का। श्रीलङ्का इज 58, वी आर 57%, बट द्याट्स ओन्ली वान पार्ट अफ द इक्वेसन। अडल्ट फाइनेन्सियल लिटरेसी रेसियो इज अराउन्ड 20%।

0: नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतमको 80 औं दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 2004 असार 1 गते तिनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै आधुनिक अङ्ग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासकका विरुद्ध आन्दोलन गरेका थिए। आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै सुरु भएको आन्दोलनपछि जहानीय राणा शासनको विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। राणा शासकले तिनधारा पाठशालाबाट 4 पाटा मुडेर विद्यार्थीलाई उपत्यकाका नाका कटाएपछि उनीहरूले राणा शासनको विरोध गर्दै देशभर जागरण फैलाएका थिए। विद्यार्थीहरू भारतको बनारस पनि पुगेका थिए। बनारसमा कङ्ग्रेसका संस्थापक बिपी कोरला लगायत नेतासँग जयतु संस्कृतमका अगुवाहरू पूर्ण प्रसाद ब्राह्मण, श्रीभद्र शर्मा लगायतले भेट गरी प्रजातन्त्र स्थापनाको आन्दोलनमा सरिक हुनु भएको थियो। यस अवसरमा दरबार मार्ग तिनधारा पाठशाला अघि रहेको जयतु संस्कृतम स्तम्भमा माल्यार्पण, पुष्पगुच्छसहित विश्व शान्तिको सङ्कल्पले स्वस्ति वाचन गरिँदैछ। वाक फर पिस अभियान सञ्चालन गर्दै पैदल यात्रामा रहेका भियतनामी भिक्षु पन्याकरको नेतृत्व टोली लुम्बिनी पुगेको छ। विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर अभियानसँग जोडिएको आलोका कुकुरसहितको टोली बुद्ध जन्मस्थल लुम्बिनी आएको हो। पैदल यात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा 18 भिक्षु र उपासक उपासिकाको टोली बुद्ध जन्मस्थल लुम्बिनी आएको छ। टोलीले कुकुरसहित लुम्बिनी अखण्ड शान्ति दीप क्षेत्रबाट हिजो साँझ मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गरेको छ। सन् 2022 भिक्षु पन्याकर भारतमा पदयात्रामा छँदा सो कुकुरले पछ्याएको थियो। सन् 2025 अन्त्यमा भिक्षु पन्याकर सहितको टोलीले अमेरिकाको टेक्ससबाट यात्रा सुरु गर्ने निर्णय गरेपछि कुकुरलाई भारतको कोलकाताबाट अमेरिका लगिएको थियो। अमेरिका लगेर कुकुरको नाम अलोका राखिएको हो। पदयात्राको टोली आज बिहान काठमाडौँ आएर बौद्धनाथ, स्वयम्भू, चारुमती र आनन्दकुटी विहार अवलोकन गरी साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम छ। कैलालीको गोदावरी नगरपालिका 4 गाई बाँधेमा सडकबाट टेम्पो भिरमा खसालिएको घटनामा सोधपुछका लागि प्रहरीले 10 वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ। प्रहरीले वन अधिकृतसहित 10 नियन्त्रणमा लिएको हो। क्षतिपूर्ति दिनेबारे छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दले जानकारी दिनुभयो। दाङको राप्ती गाउँपालिका पूर्ण संस्थागत प्रसूति सेवा युक्त पालिका घोषणा भएको छ।
1: संस्थागत प्रसूति सम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो। निर्धारित प्रोटोकल अनुसार 4 गर्भवती जाँच गराउने दर 99.6%, 3 उत्तर प्रसूति जाँच गराउने दर 99% र दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिने दर 100% तथा घरमा हुने प्रसूति शून्य रहेपछि प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ। राप्ती गाउँपालिकाले विगतका वर्षदेखि विभिन्न वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्दै आएको थियो। सबै वडाको पूरा भएपछि पालिकालाई नै घोषणा गरिएको हो।
0: झापाको बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 6 गौडा टिमाई खोलामा फसेका 7 प्रहरीले सकुशल उद्धार गरेको छ। हिजो साँझ पौडी खेल्न गएको बेला खोलामा 81 बाढी आएपछि उनीहरू बीच भागमा थुनिएका थिए। खोलामा फसेका सबै 7 सकुशल उद्धार गर्न सफल भएको प्रहरी इन्सपेक्टर विजय चौहानले जानकारी दिनुभयो। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्न सहमति भएको छ। लेबनन लगायत सबै मोर्चामा तत्काल लडाइँ अन्त्य गर्ने गरी सहमति भएको पाकिस्तानका प्रधानमन्त्रीले जनाएका छन्। युद्ध अन्त्यको औपचारिक सहमतिका लागि आगामी शुक्रबार स्विजरल्यान्डमा कार्यक्रम गरिनेछ। वाशिङटनबाट बीबीसीका टोमस मोर्गान।
2: We've just heard now that President Donald Trump has made a remark on Truth Social that the deal is now complete. He's written on Truth Social saying, congratulations to all. I hereby fully authorize the toll-free opening of the Strait of Hormuz and hereby authorize the immediate removal of the United States naval blockade. Let the oil flow, President Donald Trump.
0: फिफा विश्वकप अन्तर्गत एसियाली देश जापान र नेदरल्यान्ड्सको खेल बराबरीमा सकिएको छ। राति भएको खेल 2-2 गोलको बराबरीमा सकिएको हो। फिफा विश्वकपको समूह ईको खेलमा जर्मनीले पहिलोपटक विश्वकप पुगेको कुराकालाई 7-1 गोल अन्तरले हराएको छ। ह्युस्टन स्टेडियममा भएको खेलमा जर्मनीले नवप्रवेशी टोली विरुद्ध गोलको वर्षा गराएको हो। कुराकाओ फिफा वर्ल्ड कप खेल्ने इतिहासकै सानो राष्ट्र हो। हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ। अहिलेसम्म खबर यति नै। नमस्कार, म महेन्द्र।
3: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बिएफएस गोर्खा रेडियोमा खबर बुलेटिनमा यहाँलाई स्वागत छ। सबभन्दा पहिले संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्न लागेको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ। सचिवालयका अनुसार विनियोजन विधेयक 2083 को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि सामूहिकृत रूपमा छलफल हुनेछ। यस्तै राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 83-84 राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्देले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाब दिने कार्यसूची रहेको छ। मुलुकको अर्थव्यवस्थाबारे विपक्षी दल कङ्ग्रेसले बहस श्रृङ्खला सुरुवात गरेको छ। पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री सुवर्ण शमशेरको स्मरण गर्दै श्रृङ्खला सुरु गरिएको हो। सुवर्ण शमशेर इकोनोमिक श्रृङ्खला नाम दिएको बहस पार्टी मुख्यालय सानेपामा गरिएको छ। श्रृङ्खलाको पहिलो अङ्कमा सहभागी हुँदै सभापति गगन कुमार थापाले सरकारले ल्याएको बजेटबारे संसदमा हुने छलफलमा पार्टीका सांसदहरू तथ्यपरक ढङ्गले प्रस्तुत हुने बताउनु भयो।
1: यो र तपाईँहरूप्रति हामी सिङ्गो पार्टीको प्रतित्व तपाईँहरूले त्यहाँ गरिराख्नु भएको छ। बजेटका जुन छलफलहरू हुन्छ यी छलफलहरूमा अझै बढी तयारीका साथ अझै बढी तथ्य तथ्याङ्कमा आधारित भएर एभिडेन्समा आधारित भएर तपाईँहरूले चाहिँ यी विषयहरूमा अहिले सरकारले ल्याएका कतिपय नीतिहरू जसमा जुन ठिक छ त्यसलाई हामीले समर्थन गर्ने हो। तर केही फन्डामेन्टल कुराहरू छन् जसमा आज पनि छलफल भयो ती विषयहरूमा तपाईँहरूले प्रश्न उठाउनुहुन्छ र कतिपय कुरालाई सुधार्न पनि बाध्य बनाउनुहुन्छ, सुझाव पनि दिनुहुन्छ।
0: लोकतन्त्र आधारभूत विषय भएकाले यसमा सम्झौता नगर्न उहाँले सांसदहरूलाई निर्देशन दिनुभयो।
1: लको ड्यू किन डेमोक्रेसीको सरकार अर्थ अहिलेको अर्थ चाहिँ 5-5 वर्षमा चुनाव भने सरकार निर्वाचित भएर आउने मात्र होइन। पार्लियामेन्ट सिस्टममा त सरकार जहिले पनि बहुमतमा हुन्छ। सरकारले मजाले चाहिँ संसदको बहुमतबाट उसले कानुन बनाउन सक्छ। तर त्यो कानुन चाहिँ बनाउँदै गर्दाखेरि लको ड्यू प्रोसेस फलो भएको छ कि छैन एउटा कुरा यो हो। दोस्रो कुरा भनेको चाहिँ त्यो विधिको शासन हो कि विधिले शासन हो, रुल बाई ल, अर्थात् कानुन यसरी बनाउने कि कानुनलाई हतियारको रूपमा आफ्नो निहित फाइदाको निम्ति। र म कानुनभन्दा माथि छु, कानुन केवल एउटा यो अथोरिटीले आफ्नो त्यो अथोरिटेरियन सोचलाई स्थापित गर्नका निम्ति मात्र प्रयोग गर्ने एउटा तरिका। र म संविधानभित्र छु, संविधानको परिधिभित्र छु, कानुनभन्दा माथि छैन। कानुन बनाउने प्रोसेस सबै सहभागी गराउनुपर्छ, सर्वोत्तम हितका निम्ति कानुनको प्रयोग गर्ने हो भनेर राख्ने कुरामा सरकारले यो कुरामा हेक्का राख्नै पर्छ। र जहाँ हेक्का राख्दै त्यो ठाउँमा नेपाली कङ्ग्रेस उभिएर बोल्नुपर्छ।
0: पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा करिब 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ।
2: प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित करिब 3 लाख किलो दाना नष्ट गरिएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टिम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। बर्ड फ्लूको खोप नभएकाले संक्रमण देखिन साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने उहाँले बताउनु भएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरेर विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ।
0: इङ्ग्लिस च्यानलमा रुसी तेल ट्याङ्कर नियन्त्रणमा लिएको भन्दै बेलायतको सशस्त्र फौजको प्रशंसा गरिएको छ। रोयल मरिन कमान्डोहरूले इङ्ग्लिस च्यानलमा रुसी तेल ट्याङ्करलाई नियन्त्रणमा लिएका थिए। लेफ्टिनेन्ट कर्नल टम क्विन कमान्डिङ अफिसर 42 कमान्डो रोयल मरिन हुनुहुन्छ।
3: द फोकस फर अस वाज कोअर्डिनेटिङ द एसेट्स। देयर आर अ नम्बर इन्भॉल्वड नेभी एजेन्सी कमान्डो फोर्स एन्ड सर्फेस एयर एसेट्स विदिन द्याट मिक्स। सो आवर फोकस वाज अन द कोअर्डिनेसन टु इन्श्योर द्याट वी कन्डक्टेड a really slick execution of that boarding and that's what we achieved.
0: हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भूभागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ। साथै बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना छ।
4: यो PFBS गोर्खा रेडियो हो।

0: अन्य समुदायमा
1: दिलाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा

0: प्रधानमन्त्री मन्त्री तथा अधिकारीहरूले चिया उद्योगको समस्या बुझाउन खोज्दा भेट्न नखोजेको आरोप उत्पादकहरूले लगाएका छन्। भारत निर्यातमा 80 बढी जाँच तथा नतिजा निकाल्न लगाई ढिलाइ गरेर अवरोध भइरहेको भन्दै 80 बढी उद्योगले आजबाट उत्पादन बन्दको घोषणा गरेका छन्। हामीसँग कुरा गर्दै केन्द्रीय चिया सहकारी सङ्घ लिमिटेड नेपालका महासचिव रविन राईले भारतसँग कूटनीतिक पहल बिना समस्या समाधान नहुने देखेको बताउनु भएको छ।
1: हामीले चाहिँ वास्तवमा पटक पटक गरेर दुई तिन पटकै चाहिँ धेरै चाहिँ हामी सचिव लेभलमा सहसचिव लेभलमा अनि त्यसै गरी चाहिँ हाम्रो स्वकीय सचिवहरू मन्त्रालयको चाहिँ के अरे चाहिँ मन्त्रीको स्वकीय सचिवहरू प्रधानमन्त्रीको स्वकीय सचिवहरूसम्म पनि हामीले चाहिँ कुरा गऱ्यौँ होइन। उहाँहरूसँग प्रत्यक्ष कुरा गर्नको लागि हामीले उहाँहरूलाई टाइम दिन सक्नु भएन। तथापि हामी के अपेक्षा गर्छौँ भने अहिलेको यो जुन किसिमको समस्या छ यो उद्योगसँग मात्र जोडिएन क्या हजुर, यो चाहिँ समग्र साना किसानदेखि लिएर मजदुरदेखि लिएर जसले चाहिँ बिहान बेलुका खाना चाहिँ त्यही चियाबाट चाहिँ काम गरेर खाने त्यही चियाबाट बेचेर चाहिँ आफ्नो बालबालिका पढाउनेदेखि लिएर दैनिक आफ्नो जीविका उपार्जन गर्ने चाहिँ यो एउटा महत्त्वपूर्ण करिब चाहिँ 20,000 जति किसानहरूको घर परिवार यसमा डिपेन्डेन्ट छ चिया किसानको हकमा होइन। अनि 60,000 भन्दा बढी मजदुरहरू चाहिँ यहाँ प्रत्यक्ष भएकोले चाहिँ नेपाल सरकारले तत्काल चाहिँ यसको कूटनीतिक पहल मार्फत यसको समाधान कूटनीतिक पहलै होइन र कूटनीतिक पहलबाट चाहिँ यसलाई चाहिँ तुरन्त भारत सरकारसँग चाहिँ त्यहाँको किबोर्डसँग समन्वय गरेर यसलाई अगाडि बढाउन चाहिँ हामी चाहिँ नेपाल सरकारसँग चाहिँ अनुरोध पनि गरेको थियौँ र अपेक्षा पनि राखेको छौँ। हजुर,
0: अब यहाँहरूले बन्दको घोषणा गरेपछि कुनै सरकारी निकायबाट सम्पर्क प्रयास अथवा खोल्नको लागि पहल गरौँ भन्ने खालको प्रस्ताव आएको छ कि छैन?
1: अहिलेसम्म आएको छैन, आजबाट हाम्रो सुरु भएको छ होइन। अब त्यसरी औपचारिक रूपमा केही आएको छैन, अब आज हेरौँ, आज भरैसम्ममा हामीले पनि अब भन्न त भनेका छौँ राष्ट्रिय क्षेत्र कति विकास बोर्डदेखि लिएर सबैतिर नगरपालिकाहरूदेखि लिएर सबैतिर चाहिँ प्रदेश सरकार लगायतका सबै क्षेत्रमा चाहिँ हाम्रो कुराहरू चाहिँ गई पनि गएको छ होइन। सूर्योदय टी प्रड्युसर एसोसिएसन र एनटिपिएले चाहिँ त्यो विज्ञप्ति पनि निकालिसकेको छ होइन।
0: नियम लगाइएको छ, यो चाहिँ जानी जानी लगाएको हो भन्ने यहाँहरूको अनुमान हो अथवा नियम परिवर्तन भएको हो भारतमा?
1: अब आज मात्र वास्तवमा भारतमा चिया निर्यात गर्नको लागि यसरी डिस्टर्बेन्स भएको होइन होइन, विगतबाट पनि हुँदै आइ नै रहेको हो र पटक पटक चाहिँ यो कूटनीतिक पहलबाटै यो समाधान पनि भएको हो।
0: आजबाट इलामका सबै चिया उद्योग तथा बुधबारदेखि झापाको चिया उद्योग बन्दको घोषणा गरिएको छ। नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतमको 80 दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्वत 2004 असार 1 गते तीनधारा पाठशालाका विद्यार्थीले संस्कृतका शास्त्रीय विषयका साथै अङ्ग्रेजी, गणित, विज्ञान, भूगोल लगायत विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै राणा शासक विरुद्ध आन्दोलन गरेका थिए। आधुनिक विषय अध्ययन गर्न पाउनुपर्ने माग गर्दै भएको सुरु भएको आन्दोलन पछि जाने राणा शासन विरुद्ध र प्रजातन्त्र स्थापनाको पक्षमा केन्द्रित भएको थियो। वाक फर पिस अभियान सञ्चालन गर्दै पैदल यात्रामा रहेका भियतनामी भिक्षु पन्याकरको नेतृत्वको टोली लुम्बिनी पुगेको छ। विश्व शान्ति, करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर अभियानसँग जोडिएको आलोका कुकुरसहितको टोली लुम्बिनी पुगेको हो। पैदल यात्राका अगुवा भिक्षु पन्याकरको नेतृत्वमा 18 भिक्षु र उपासक उपासिकाको टोली लुम्बिनी पुगेको हो। दाङको राप्ती गाउँपालिकाका पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ।
2: संस्थागत प्रसूति सम्बन्धी दिगोपनाका सबै आवश्यक सूचकहरू पूरा गरेपछि पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको हो। निर्धारित प्रोटोकल अनुसार 4 पटक गर्भवती जाँच गराउने दर 99.6%, 3 पटक उत्तर प्रसूति जाँच गराउने दर 99% र दक्ष स्वास्थ्यकर्मीबाट प्रसूति सेवा लिने दर 100% तथा घरमा हुने प्रसूति शून्य रहेपछि प्रसूति सेवायुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ। राप्ती गाउँपालिकाले विगतका वर्षदेखि विभिन्न वडालाई पूर्ण संस्थागत प्रसूति वडा घोषणा गर्दै आएको थियो।
0: झापाको बुद्ध शान्ति गाउँपालिका वडा नम्बर 6 गौडा टिमाई खोलामा फसेका 7 प्रहरीले सकुशल उद्धार गरेको छ। हिजो साँझ पौडी खेल्न गएका बेला खोलामा 81 बाढी आएपछि उनीहरू बीचभागमा थुनिएका थिए। फँसेका सबै 7 सकुशल उद्धार गर्न सफल भएको प्रहरी इन्स्पेक्टर विजय चौहानले जानकारी दिनुभयो। अमेरिका र इरानबीच युद्ध अन्त्य गर्न सहमति भएको छ। लेबनन लगायत सबै मोर्चामा तत्काल लडाईँ अन्त्य गर्ने गरी सहमति भएको पाकिस्तानका प्रधानमन्त्रीले जनाएका छन्। युद्ध अन्त्यको औपचारिक सहमतिका लागि आगामी शुक्रबार स्विजरल्यान्डमा कार्यक्रम गरिनेछ। वाशिङटनबाट बीबीसीका टोमस मोर्गान।
3: We've just heard now that President Donald Trump has made a remark on Truth Social that the deal is now complete. He's written on Truth Social saying, "Congratulations to all. I hereby fully authorize the toll-free opening of the Strait of Hormuz."
0: खबर यति नै। नमस्कार।
4: बीएफबीएस कुल खबर रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सार्वजनिक गर्दैछन्। प्रदेशसभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आयव्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्। संवैधानिक तथा कानूनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार 1 गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान छ। सोही नियमलाई पछ्याउँदै आज सातवटै प्रदेशले बजेट ल्याउन लागेका हुन्। यसअघि नै सबै प्रदेश सरकारहरूको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित भइसकेकाले आज बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ। संघीय संसदको दुवै सदनको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सभा 1 बजे बस्न लागेको हो। प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफल सुरु हुनेछ। सचिवालयका अनुसार विनियोजन विधेयक 2083 को विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथि समूहीकृत रूपमा छलफल हुनेछ। राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष 2083-84 को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल हुनेछ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाब दिने कार्यसूची छ। मुलुकको अर्थव्यवस्थाबारे विपक्षी दल कङ्ग्रेसले बहस श्रृङ्खला सुरुवात गरेको छ। पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री सुवर्ण शमशेरको स्मरण गर्दै श्रृङ्खला सुरु गरिएको हो। सुवर्ण शमशेर इकोनोमिक श्रृङ्खला नाम दिएको बहस पार्टी मुख्यालय सानेपामा गरिएको छ। श्रृङ्खलाको पहिलो अङ्कमा सहभागी हुँदै सभापति गगन कुमार थापाले सरकारले ल्याएको बजेटबारे संसदमा हुने छलफलमा पार्टीका सांसदहरू तथ्यपरक ढङ्गले प्रस्तुत हुने बताउनुभयो।
1: यो र तपाईँहरूप्रति हामी सिङ्गो पार्टीको प्रतिनिधित्व तपाईँहरूले त्यहाँ गरिराख्नु भएको छ। बजेटका जुन छलफलहरू हुन्छ छलफलहरूमा अझै बढी तयारीका साथ अझै बढी तथ्य तथ्याङ्कमा आधारित भएर एभिडेन्समा आधारित भएर तपाईँहरूले चाहिँ यी विषयहरूमा अहिले सरकारले ल्याएका कतिपय नीतिहरू जसमा जुन ठिक छ त्यसलाई हामीले समर्थन गर्ने हो। तर केही फन्डामेन्टल कुराहरू छन् जसमा आज पनि छलफल भयो, ती विषयमा तपाईँहरूले प्रश्न उठाउनुहुन्छ र कतिपय कुरालाई सुधार्न पनि बाध्य बनाउनुहुन्छ, सुझाव पनि दिनुहुन्छ।
0: लोकतन्त्र आधारभूत विषय भएकाले यसमा सम्झौता नगर्न उहाँले सांसदहरूलाई निर्देशन दिनुभयो।
1: लको ड्यू प्र किनभने डेमोक्रेसीको सरकार अर्थ अहिलेको अर्थ चाहिँ 5-5 वर्षमा चुनाव भने सरकार निर्वाचित भएर आउने मात्र होइन। पार्लियामेन्ट सिस्टममा त सरकार जहिले पनि बहुमतमा हुन्छ। सरकारले मजाले चाहिँ संसदको बहुमतबाट उसले कानुन बनाउन सक्छ। तर त्यो कानुन चाहिँ बनाउँदै गर्दाखेरि लको ड्यू प्रोसेस फलो भएको छ कि छैन एउटा कुरा यो हो। दोस्रो कुरा भनेको चाहिँ त्यो विधिको शासन हो कि विधिले शासन हो, रुल बाई ल, अर्थात् कानुन यसरी बनाउने कि कानुनलाई हतियारको रूपमा आफ्नो निहित फाइदाको निम्ति, र म कानुनभन्दा माथि छु, कानुन केवल एउटा यो अथोरिटीले आफ्नो त्यो अथोरिटेड सोचलाई स्थापित गर्नका निम्ति मात्र प्रयोग गर्ने एउटा तरिका, र म संविधानभित्र छु, संविधानको परिधिभित्र छु, कानुनभन्दा माथि छैन। कानुन बनाउने प्रोसेस सबै सहभागी गराउनुपर्छ, सर्वोत्तम हितका निम्ति कानुनको प्रयोग गर्ने हो भनेर राख्ने कुरामा सरकारले यो कुरामा हेक्का राख्नै पर्छ, र जहाँ हेक्का राख्दै त्यो ठाउँमा नेपाली कङ्ग्रेस उभिएर बोल्नुपर्छ।
0: पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा करिब 7 लाख पंक्षी नष्ट गरेको जनाएको छ।
2: प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित करिब 3 लाख किलो दाना नष्ट गरिएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टिम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। बर्ड फ्लूको खोप नभएकाले संक्रमण देखिन साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने उहाँले बताउनु भएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरेर विवरण तयार गरी विभागमा विवरण पठाइनेछ। त्यसका आधारमा विभागले सम्बन्धित प्रदेश सरकारसँग समन्वय गरेर क्षतिपूर्ति उपलब्ध गराइने जनाइएको छ।
0: स्विसहरूले मुलुकको जनसङ्ख्या 1 करोड़भन्दा नबढाउने प्रस्तावको विपक्षमा मत दिएका छन्। मतदाताको 60% मत खसेकामा 55%ले जनसङ्ख्याको सीमा निर्धारण गर्न नहुने पक्षमा मत दिँदा 45%ले पक्षमा मत हालेका छन्। दक्षिणपन्थी दल स्विस पिपल्स पार्टीले आप्रवासी नियन्त्रण गर्ने ध्येयका साथ प्रस्ताव ल्याएको थियो। विश्वकप फुटबलका पछिल्ला खेलमा स्विडेन, आइभरी कोस्ट र जर्मनी विजयी भएका छन्। स्विडेनले ट्युनिसियालाई 5-1 हराउँदा आइभरी कोस्टले इक्वेडरमाथि 1-0 जित निकालेको छ। आइभरी कोस्ट विश्वकपमा 12 वर्षपछि सहभागी हुन पाएकोमा पहिलो खेलमै जित निकालेको छ। यस्तै जर्मनीले कुराकाउमाथि 7-1 शानदार जित निकालेको छ। कुराकाउ विश्वकपमा पहिलोपल्ट सहभागी भएको देश हो। भेनेजुएला नजिकै रहेको टापु राष्ट्र कुराकाउ नेदरल्यान्ड सुशासन क्षेत्रमा पर्दछ। अहिलेसम्म खबर यति नै। नमस्कार, म महेन्द्र।
3: BFBS, गोर्खा रेडियो हो।

0: सरकारका उच्च अधिकारीहरूले चिया उद्योगीको समस्या बुझाउन खोज्दा भेट्न नखोजेको आरोप उत्पादकहरूले लगाएका छन्। भारत निर्यातमा 80 बढी जाँच तथा नतिजा निकाल्न ढिलाइ गरेर अवरोध भइरहेको भन्दै उद्योगहरूले आजबाट उत्पादन बन्दको घोषणा गरेका छन्। हामीसँग कुरा गर्दै केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालका महासचिव रविन राईले भारतसँग कूटनीतिक पहल बिना समस्या समाधान नहुने देखेको बताउनु भएको छ।
1: हामीले चाहिँ वास्तवमा पटक पटक गरेर दुई तिन पटकै चाहिँ धेरै चाहिँ हामी सचिव लेभलमा सहसचिव लेभलमा अनि त्यसै गरी चाहिँ हाम्रो स्वकीय सचिवहरू मन्त्रालयको चाहिँ के अरे चाहिँ मन्त्रीको स्वकीय सचिवहरू प्रधानमन्त्रीको स्वकीय सचिवहरूसम्म पनि हामीले चाहिँ कुरा गऱ्यौँ होइन। उहाँहरूसँग प्रत्यक्ष कुरा गर्नको लागि हामीले उहाँहरूले टाइम दिन सक्नु भएन। तथापि हामी के अपेक्षा गर्छौँ भने अहिलेको यो जुन किसिमको समस्या छ यो उद्योगसँग मात्र जोडिएन क्या हजुर, यो चाहिँ समग्र साना किसानदेखि लिएर मजदुरदेखि लिएर जसले चाहिँ बिहान बेलुका खाना चाहिँ त्यही चियाबाट चाहिँ काम गरेर खाने त्यही चियाबाट बेचेर चाहिँ आफ्नो बालबालिका पढाउनेदेखि लिएर दैनिक आफ्नो जीविका उपार्जन गर्ने चाहिँ यो एउटा महत्त्वपूर्ण करिब चाहिँ 20,000 जति किसानहरूको घर परिवार यसमा डिपेन्डेन्ट छ चिया किसानको हकमा होइन। अनि 60,000 भन्दा बढी मजदुरहरू चाहिँ यहाँ प्रत्यक्ष भएकोले चाहिँ नेपाल सरकारले तत्काल चाहिँ यसको कूटनीतिक पहल मार्फत यसको समाधान कूटनीतिक पहलै हो होइन, र कूटनीतिक पहलबाट चाहिँ यसलाई चाहिँ तुरन्त भारत सरकारसँग चाहिँ त्यहाँको किबोर्डसँग समन्वय गरेर यसलाई अगाडि बढाउन चाहिँ हामी चाहिँ नेपाल सरकारसँग चाहिँ अनुरोध पनि गरेको थियौँ र अपेक्षा पनि राखेको छौँ। हजुर,
0: अब यहाँहरूले बन्दको घोषणा गरेपछि कुनै सरकारी निकायबाट सम्पर्क प्रयास अथवा खोल्नको लागि पहल गरौँ भन्ने खालको प्रस्ताव आएको छ कि छैन?
1: अहिलेसम्म आएको छैन, आजबाट हाम्रो सुरु भएको छ होइन। अब त्यसरी औपचारिक रूपमा केही आएको छैन, अब आज हेरौँ, आज भरैसम्ममा हामीले पनि अब भन्न त भनेका छौँ राष्ट्रिय चिया तथा कफी विकास बोर्डदेखि लिएर सबैतिर नगरपालिकाहरूदेखि लिएर सबैतिर चाहिँ प्रदेश सरकार लगायतका सबै क्षेत्रमा चाहिँ हाम्रो कुराहरू चाहिँ गई पनि गएको छ होइन। सूर्योदय टी प्रोड्युसर एसोसिएसन र एनटिपिएले चाहिँ त्यो विज्ञप्ति पनि निकालिसकेको छ होइन।
0: नियम लगाइएको छ, यो चाहिँ जानी जानी लगाएको हो भन्ने यहाँहरूको अनुमान हो अथवा नियम परिवर्तन भएको हो भारतमा?
1: अब आज मात्र वास्तवमा भारतमा चिया निर्यात गर्नको लागि यसरी डिस्टर्बेन्स भएको होइन होइन, विगतबाट पनि हुँदै आइ नै रहेको हो र पटक पटक चाहिँ यो कूटनीतिक पहलबाटै यो समाधान पनि भएको हो होइन। र त्यो भएको हिसाबले हामी के अपेक्षा गर्छौँ भने भारत सरकारको राष्ट्रिय त्यहाँको टी बोर्डले चाहिँ जुन किसिमको अहिले चाहिँ एसओपी लागू गरेर चाहिँ नेपालको चियालाई भारतमा लानलाई चाहिँ जुन किसिमको अवरोध खडा गर्ने अनि चाहिँ रिपोर्टको नाममा 15-22 दिन लगाइदिने अनि त्यस पछाडि यो हरेक चिजले गर्दाखेरि चाहिँ हाम्रो व्यवसायलाई नै डिस्टर्ब चियालाई चाहिँ डिस्टर्बेन्सकै रूपमा हामी बुझ्छौँ क्या।
0: आजबाट इलामका सबै चिया उद्योग तथा बुधबारदेखि झापाका चिया उद्योग बन्दको घोषणा गरिएको छ। वर्क फर पिस अभियान सञ्चालन गर्दै पैदल यात्रामा रहेका भियतनामी भिक्षु पन्याकर नेतृत्वको टोली लुम्बिनी पुगेको छ। विश्व शान्ति करुणा र मैत्रीको सार्वभौमिक सन्देश बोकेर विश्वभर अभियानसँग जोडिएको आलोका कुकुर सहितको टोली बुद्धको जन्मस्थल लुम्बिनी गएको हो। 45 वर्ष यता चितवन राष्ट्रिय निकुञ्जको घरियाल कोही प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाडिएका कोहीको संख्या 2,315 पुगेको छ। सन् 1981 यता विभिन्न 8 नदीमा ती गोहीलाई छाडिएको हो। केन्द्रका अनुसार यस अवधिमा राप्ती नदीमा सबभन्दा बढी 1,560 गोही छाडिएको छ। निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यस वर्ष अहिलेसम्मकै बढी गोही नदीमा छाडिएको हो। रुसले गरेको हवाई हमलामा युक्रेनमा कम्तीमा 9 ज्यान गएको छ। युक्रेनको किव र खार्किभ शहरमा हवाई आक्रमण भएका हुन्। आक्रमणका कारण ऊर्जा आपूर्ति अवरुद्ध भएको छ। थप जानकारी सहित बीबीसीका साइमन ह्याङ्कक।
2: Ukraine's interior minister described the attack on the capital Kyiv as a major blow with significant destruction of civilian infrastructure. The city's mayor, Vitaly Klitschko, said some houses and cars caught fire after being hit by debris from drones. He said the attack damaged electricity lines and left more than 140,000 people without power. In the northeastern city of Kharkiv, at least 5 rescue workers were killed.
0: रुसले पनि युक्रेनबाट हमला भएको बताएको छ। विश्वकप फुटबलका पछिल्ला खेलमा स्विडेन, आइभरी कोस्ट र जर्मनी विजयी भएका छन्। स्विडेनले ट्युनिसियालाई 5-1 हराउँदा आइभरी कोस्टले इक्वेडरमाथि 1-0 जित निकालेको छ। आइभरी कोस्ट विश्वकपमा 12 वर्षपछि सहभागी हुन पाएकोमा पहिलो खेलमै जित निकालेको छ। यस्तै जर्मनीले कुराकाउमाथि 7-1 शानदार जित निकालेको छ। कुराकाउ विश्वकपमा पहिलोपल्ट सहभागी भएको हो। भेनेजुएला नजिकै रहेको टापु राष्ट्र कुराकाउ नेदरल्यान्ड स्वशासित क्षेत्रमा पर्दछ। 155,000 जनसङ्ख्या भएको यो देश कोरल रिफका लागि प्रख्यात मानिन्छ। विश्वकपमा आज राति 10:15 स्पेन र केप भर्द जुट्दैछन्। खबर यति नै, नमस्कार।
3: यो BFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो

0: संसदमा विपक्षी दलका सांसदहरूले भारतसँगको सम्बन्धमा विगतको बोझ बोक्न नसक्ने र प्रधानमन्त्री र मन्त्रीहरूको भनाइप्रति विरोध जारी रहेको जनाएका छन्। बजेटको मन्त्रालयगत विनियोजनमाथि छलफल गर्ने भनिएको प्रतिनिधि सभा बैठक सुरु हुन बित्तिकै एमालेका पद्मा आर्यालले सीमा सम्बन्धी प्रधानमन्त्रीका भनाइ र अर्थ परराष्ट्र मन्त्रीले धम्की दिएको भन्दै सच्याउन भन्नुभएको छ। बजेट पास गर्न प्रतिनिधि सभा बैठक अवरोध नगरे पनि प्रधानमन्त्रीको प्रतिपक्षको धारणा नफेरिएको उहाँको भनाइ छ। श्रम संस्कृतिका हर्कराज राईले प्रहरी भन्न बित्तिकै डरको अवस्था सृजना हुन थालेको भन्दै ध्यानाकर्षण गराउनु भएको छ।
1: भिडबाट गुल्टाइदिँदै गरेको देखियो, त्यो दृश्यले पनि जमी तपाईँको हामी मर्माहत छौँ। त्यसै गरी घरको छानामा ढुङ्गा हान्दै गरेको पनि देखियो। अचम्म लाग्छ हिजो आज प्रहरी यसरी उद्दण्ड भएको देख्दा, होइन, प्रहरी देख्ने बित्तिकै त हामीलाई शान्ति सुरक्षाको महसुस हुनुपर्छ। अब प्रहरी आयो, अब यसले चाहिँ हामीलाई केही खोसाउँछ कि अब के गर्छ कि भन्ने हिसाब किताबको तपाईँको वातावरण भइराखेको छ। त्यसले गर्दाखेरि गृहमन्त्रीजी अहिले सदनमा हुँदाखेरि तपाईँको जुन एउटा वातावरण सिर्जना हुँदैछ, यो वातावरण तुरन्त सच्याइयोस् र लोकतन्त्रको ग्यारेन्टी गरियोस्।
0: मानसरोवर कोइला स्थानीय पर्यटकका कारण रसुवागढी नाकामा पनि भिडभाड हुन थालेको छ। मानसरोवर जान हुम्लाका नाकामा पनि पर्यटकको सङ्ख्या बढेका बेला रसुवा केरुङमा पनि सङ्ख्या बढेको अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव भण्डारीले बताउनुभयो। उहाँका अनुसार सन् 2026 जनवरीदेखि हिजोसम्म रसुवागढी नाकाबाट 17,241 यात्रु चीनतर्फ प्रस्थान गरेका छन्। प्रस्थान गर्ने यात्रुमा भारत, नेपाल, अमेरिका, रुस, अस्ट्रेलिया, भुटान, बेलायत, मलेसिया तथा जर्मनीका नागरिक छन्। काठमाडौँ विमानस्थलदेखि टिमुरेको घट्टे खोला क्षेत्रसम्म मानसरोवर कैलाशका केही यात्रुले हेलिकप्टर सेवा प्रयोग गर्ने गरेको टिमुरे हेलिप्याडका व्यवस्थापक सोनाम वाङदी तामाङले जानकारी दिनुभयो। यात्रुको चाप बढेसँगै अध्यागमन कार्यालयमा सेवा प्रवाहमा चुनौती समेत देखिएको छ। सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष 83-84 वार्षिक बजेट सार्वजनिक गर्दैछन्। प्रदेशसभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आय व्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्। संवैधानिक तथा कानुनी व्यवस्था अनुसार प्रत्येक वर्षको असार 1 गते प्रदेश सरकारले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने प्रावधान छ। मुलुकको अर्थव्यवस्थाबारे विपक्षी दल कङ्ग्रेसले बहस श्रृङ्खला सुरुवात गरेको छ। पूर्व प्रधानमन्त्री तथा पूर्व अर्थमन्त्री सुवर्ण शमशेरको स्मरण गर्दै श्रृङ्खला सुरु गरिएको हो। सुवर्ण शमशेर इकोनोमिक श्रृङ्खला नाम दिएको बहस पार्टी मुख्यालय सानेपामा गरिएको छ। श्रृङ्खलाको पहिलो अङ्कमा सहभागी हुँदै सभापति गगन कुमार थापा,
2: यो र तपाईँहरूप्रति हामी सिङ्गो पार्टीको प्रतिनिधित्व तपाईँहरूले त्यहाँ गरिराख्नु भएको छ। बजेटका जुन छलफलहरू हुन्छ, यी छलफलहरूमा अझै बढी तयारीका साथ, अझै बढी तथ्य तथ्याङ्कमा आधारित भएर, एभिडेन्समा आधारित भएर तपाईँहरूले चाहिँ यी विषयहरूमा अहिले सरकारले ल्याएका कतिपय नीतिहरू जसमा जुन ठिक छ त्यसलाई हामीले समर्थन गर्ने हो। तर केही फन्डामेन्टल कुराहरू छन् जसमा आज पनि छलफल भयो, ती विषयहरूमा तपाईँहरूले प्रश्न उठाउनुहुन्छ र कतिपय कुरालाई सुधार्न पनि बाध्य बनाउनुहुन्छ, सुझाव पनि दिनुहुन्छ।
0: लोकतन्त्र आधारभूत विषय भएकाले यसमा सम्झौता नगर्न उहाँले सांसदहरूलाई निर्देशन दिनुभयो।
2: लको ड्यू किन डेमोक्रेसीको सरकार अर्थ अहिलेको अर्थ चाहिँ 5-5 वर्षमा चुनाव भने सरकार निर्वाचित भएर आउने मात्र होइन। पार्लियामेन्टरी सिस्टममा त सरकार जहिले पनि बहुमतमा हुन्छ, सरकारले मजाले चाहिँ संसदको बहुमतबाट उसले कानुन बनाउन सक्छ। तर त्यो कानुन चाहिँ बनाउँदै गर्दाखेरि लको ड्यू प्रोसेस फलो भएको छ कि छैन?
0: पशु सेवा विभागले काठमाडौँ उपत्यका लगायत बर्ड फ्लू पुष्टि भएका 10 जिल्लामा करिब 7 लाख पंक्षी नष्ट गरिएको जनाएको छ।
3: प्रभावित क्षेत्रमा रोग नियन्त्रण गर्न पंक्षी सहित करिब 3 लाख किलो दाना नष्ट गरिएको हो। काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा देखिएको रोगलाई अन्यत्र फैलिन नदिन सम्बन्धित जिल्लामा ऱ्यापिड रेस्पोन्स टिम परिचालन गरिएको विभागका महानिर्देशक डाक्टर उमेश दाहालले जानकारी दिनुभएको छ। बर्ड फ्लूको खोप नभएकाले संक्रमण देखिन साथ पंक्षी तथा पंक्षीजन्य उत्पादन नष्ट गरिएको हो। करिब 11 लाख अण्डा नष्ट गरिएको छ। सम्बन्धित किसानलाई नष्ट गरिएका पंक्षीको नोक्सानीको मूल्याङ्कन गरी क्षतिपूर्ति उपलब्ध गराइने उहाँले बताउनु भएको छ। प्रभावित क्षेत्रका जिल्ला प्रशासन कार्यालय मार्फत किसानको नोक्सानीको मूल्याङ्कन गरेर विवरण तयार गरी विभागमा विवरण पठाइनेछ।
0: हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी निम्नचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी भूभागका साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईमा आंशिक बादल लागेको छ। आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना औलाइएको छ। राति कोशी प्रदेशका तराईका थोरै स्थानमा तथा मधेस प्रदेशका केही ठाउँमा तपाईँ।
4: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला खोल्न चाहने निजी क्षेत्रका लागि पनि बाटो खोल्न प्रस्ताव राख्नु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा मन्त्री पुनले दायरा फराकिलो बनाउनु पर्ने बताउनु भएको छ।
1: त्यसको लागि त जस्तो प्रहरीको छ, मलाई सुन्नमा आएको छ, यो आर्मीको पनि सेनाको पनि विधि विज्ञान प्रयोगशाला छ रे, र अब भोलि भविष्यमा गएर अब के हुनसक्छ, 10-20 वर्षपछि कुनै चाहिँ प्राइभेट एजेन्सीले पनि सरकारबाट स्वीकृति लिएर चाहिँ विधि विज्ञान प्रयोगशाला खोल्छु भन्यो भने उसलाई पनि त खोल्न दिनुपर्ने होला, र त्यस्तो किसिमको भविष्यमा कसैले खोल्न चाहन्छ भने उनीहरूलाई पनि बाटो खोल्दिउँ।
0: हाल सरकारका विभिन्न निकायले प्रयोगशाला सञ्चालन गर्दै आएका छन्। मन्त्री पुनले भएका प्रयोगशालालाई कम्तीमा आफ्नै भवनमा बसाल्न पाए हुन्थ्यो भन्नुभएको छ।
1: यो भएकोलाई चाहिँ यसलाई चाहिँ सुदृढ गरौँ, यसलाई चाहिँ यसलाई अलिकति राम्रो बनाऊ। अब यसो राम्रो बनाउँदाखेरि एउटा कुरा के चाहिँ यहाँ मैले अस्ति बुझेँ भनेदेखि भवनै छैन, भवन पनि भाडामा लिएर बसेको छ कि। भाडामा बसेको भनेको अर्काको घरमा बसेको हो, त्यो अर्काको घरमा बसेकोले भोलि निस्केर जा भन्यो भने के गर्ने। अनि यो जस्तो सेन्सिटिभ कुरा चाहिँ के अरे अर्काको घरमा बसेर चाहिँ हुँदैन।
0: हाल काठमाडौँ, बर्दिवास, बुटोल, सुर्खेत र तनगढीमा प्रयोगशाला सञ्चालनमा छन्। सांसदहरूले मुलुकमा त्रासको वातावरण सिर्जना भएको भन्दै सभामुखसँग जवाब मागेका छन्। देशभर भइरहेका केही घटनाको उदाहरण दिँदै श्रम संस्कृतिका हर्क साम्पाङले गृहमन्त्रीको ध्यान आकर्षण गराउनु भएको छ।
2: भिडबाट गुल्टाइदिँदै गरेको देखियो, त्यो दृश्यले पनि तपाईँको हामी मर्माहत छौँ। त्यसै गरी घरको छानामा ढुङ्गा हान्दै गरेको पनि देखियो। अचम्म लाग्छ हिजो आज प्रहरी यसरी उद्दण्ड भएको देख्दा, होइन, प्रहरी देख्ने बित्तिकै त हामीलाई शान्ति सुरक्षाको महसुस हुनुपर्छ। अब प्रहरी आयो, अब यसले चाहिँ हामीलाई केही खोसाउँछ कि अब के गर्छ कि भन्ने हिसाब किताबको तपाईँको वातावरण भइराखेको छ। त्यसले गर्दाखेरि गृहमन्त्रीज्यू यहाँ अहिले सदनमा हुँदाखेरि तपाईँको जुन एउटा वातावरण सिर्जना हुँदैछ, यो वातावरण तुरन्त सच्याइयोस् र लोकतन्त्रको ग्यारेन्टी गरियोस्।
0: नेकपाका युवराज दुलालले इलाममा उद्योग बन्द हुँदा सरकारको धारणा के हो भन्नुभएको छ।
3: सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो विदा पनि मनाइसक्नु भएको छ र देश बनाउने उहाँको तिनजनाको जम्मो टोली पनि उहाँले घोषणा गरिसक्नु भएको छ। अब पक्कै पनि प्रधानमन्त्रीज्यूलाई केही फुर्सद पनि भयो होला यो सम्मानित सदनमा आएर जनताका यी जल्दा बल्ला टेम्पु गुल्टाएका कारणहरू, घरका छानामा ढुङ्गा हानेका कारणहरू, उद्योगहरू बन्द हुन लागेका कारणहरूको जवाफ दिए यो सदनमा, यो सदन मार्फत जनताले एउटा राहतको अनुभूति गर्थे भन्ने हामीलाई लागेको छ।
0: एमालेका पद्मा हरियालले सीमा सम्बन्धी प्रधानमन्त्रीका बनाई र अर्थमन्त्रीले धम्की दिएको भन्दै सच्याउन भन्नुभएको छ।
4: सरकारकै जिम्मेवारी लिएका मन्त्रीहरू नाङ्गै आएर आरोपित गर्ने, धम्काउने अनि स्वरलाई कमजोर बनाउनको निम्ति विभिन्न खालका काण्डहरूका फाइल देखाउँछु भनेर जुन खालको धम्काइरहनु भएको यो छ, सरासर गलत चिज छ, यो खेदजनक चिज छ, म यो कुरा राख्न चाहन्छु।
0: परराष्ट्र मन्त्री शिशिर खनाल र चिनिया समकक्षी वाङ यी बीच आज बेजिङमा प्रतिनिधि मण्डल स्तरीय भेटवार्ता हुँदैछ। बेजिङमा स्थानीय समयअनुसार अपरान्ह 5:45 बजे हुने वार्तामा आपसी सहकार्यलाई सबल बनाउने सम्बन्धमा वार्ता हुने मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री खनालले आज चीनका उच्च अधिकारीहरूसँग पनि बेग्ला बेग्लै भेटवार्ता गर्नुहुने तालिका छ। चीनको विदेश मामिला मन्त्री तथा चिनिया कम्युनिष्ट पार्टी केन्द्रीय समितिका राजनैतिक ब्युरो सदस्य वाङको सौहार्दपूर्ण निमन्त्रणामा खनाल हिजो बिहान बेजिङ पुग्नु भएको थियो। खनालले नेपाली दूतावासले गरेको कार्यक्रमका क्रममा राष्ट्रदूतावास परिसरमा बिरुवा रोप्नु भएको छ। मन्त्री खनाल भ्रमण सम्पन्न गरी पर्सि स्वदेश फर्किने कार्यक्रम छ। दाङको राप्ती गाउँपालिकाका पूर्ण संस्थागत प्रसुदी सभायुक्त पालिका घोषणा गरिएको छ।
5: संस्थागत प्रसुति सम्बन्धी विज्ञापनका सबै आवश्यक सूचकहरू पूरा गरेपछि पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका घोषणा गरिएको हो। निर्धारित प्रोटोकल अनुसार 4 पटक गर्भवती जाँच गराउने दर 99.6%, 3 पटक उत्तर प्रसुति जाँच गराउने दर 99% र दक्ष स्वास्थ्यकर्मीबाट प्रसुति सेवा लिने दर 100% तथा घरमा हुने प्रसुति शून्य रहेपछि प्रसुति सेवायुक्त पालिका घोषणा गरिएको पालिका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ।
0: इरानसँगको लडाइँ अन्त्य गर्ने सहमतिलाई अमेरिकी उपराष्ट्रपति जेरी भान्सले पनि थप पुष्टि गर्नुभएको छ। फोक्स न्यूजसँगको अन्तर्वार्तामा उपराष्ट्रपति भान्स
6: It is going to fundamentally transform the Middle East for the next 50 years. It's going to end the war. It's going to make the Middle East more investable. It's going to mean a lot of prosperity, low...
0: खबर यति नै। नमस्कार।

0: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ। कानूनअनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै माथतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागडुङ्गा मुगलिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँसुकै भए पनि ठेकदारलाई ल्याउन भन्नुभयो।
1: त्यो कन्ट्राक्टरलाई कहाँ छ, यो धरतीमा कहाँ छ, त्यसलाई खोजेर दिएर हो, त्यसलाई पनि हेरिराख्नु गर्ने, घर पठाउने होइन, त्यसले काम गर्ने पनि खुट्टा भाँच्दिनु, मतलब भयो यिनीहरूलाई, यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल चाल्नु पऱ्यो, यहाँको पब्लिकले धेरै दुःख पायो है, यिनीहरूलाई काम गराउनु पऱ्यो राम्रोसँग, यो पोलको है, बिजुलीको पोलको, अनि अर्को मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ, कन्स्ट्रक्सन त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नको लागि कति मेटेरियल चाहिन्छ उहाँहरूलाई बरु।
0: सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सार्वजनिक गर्दैछन्। प्रदेशसभा बैठकहरूमा आर्थिक मामिला तथा योजना मन्त्रीहरूले नयाँ आर्थिक वर्षका लागि आय व्ययको विवरण प्रस्तुत गर्न लागेका हुन्। संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार प्रत्येक वर्षको असार 1 गतेभित्रै प्रदेश सरकारहरूले आफ्नो वार्षिक बजेट ल्याउनुपर्ने अनिवार्य प्रावधान छ। सोही नियमलाई पछ्याउँदै आज सातवटै प्रदेशले बजेट ल्याउन लागेका हुन्। लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरूमा खामभाषी मगर समुदायको मुख्य चाड भुम्या पर्व आजदेखि सुरु भएको छ। परापूर्वकालदेखि हरेक वर्ष असार 1 गतेदेखि हप्ता 10 दिनसम्म यो पर्व मनाउने चलन छ। नेपालगञ्जबाट दिलबहादुर केसी।
2: रुकुम, रोल्पा र बागलुङ जिल्लामा बसोबास गर्ने मगर खामभाषीहरूले नयाँ वर्षको रूपमा मनाइने भुम्या पर्वलाई धुमधामका साथ मनाउँछन्। पूर्वी रुकुमको भुम्या गाउँपालिका कि सुरबिरा खाम्सा पनि अहिले भुम्या पर्वको रौनकमा हुनुहुन्छ।
3: एकदम रमाइलो छ दाजु भाइ, अब बच्चा बच्चीदेखि बुवा आमादेखि भेट हुने अनि नाच्ने रमाउने अनि कुराकानी गर्ने।
2: भुम्या शब्दको अर्थ भूमि वा धरतीसँग सम्बन्धित मानिन्छ। यो पूजा विशेष गरी बर्खायाम सुरु हुनु अघि वा खेतीपातीको मौसम प्रारम्भ हुने समयमा गरिन्छ। रुद्र काउसा।
4: एक प्रकार प्रकृतिका पृथ्वीका दिनहरू, त्यसैले हामीले चाहिँ पृथ्वीलाई नै मनाउनलाई हामीले दिनहरूले यसको चाहिँ हर्ष उल्लास साथ चाहिँ मनाउने गरिरहेका हौ।
2: आधुनिक जीवन शैलीको प्रभाव बढ्दै गए पनि मगर समुदायले यो परम्परालाई जोगाइरहेका छन्। स्थानीय सरकारले पनि भुम्या पर्वको संरक्षणमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठको भनाइ छ।
5: खाम मगरहरूको एकदमै मौलिक पहिचान हो, यो मौलिक संस्कार संस्कृति हो, यसलाई हामी युगौंसम्म चाहिँ जगेर्ना गर्न चाहन्छौँ।
2: भुम्या पूजा मगर समुदायको सांस्कृतिक सम्पदा, प्रकृति प्रतिको सम्मान र सामुदायिक सहकार्यको प्रतीक हो।
0: सरकारका उच्च अधिकारीहरूले चिया उद्योगको समस्या बुझाउन खोज्दा भेट्न नखोजेको आरोप उत्पादकहरूले लगाएका छन्। भारत निर्यातमा 80+ जाँचको नियम लगाएर नतिजा निकाल्न ढिलाइ गरी अवरोध भइरहेको भन्दै इलामका उद्योगले आजबाट उत्पादन बन्दको घोषणा गरेका छन्। हामीसँग कुरा गर्दै केन्द्रीय चिया सहकारी सङ्घ लिमिटेडका महासचिव रबिन राई।
6: हामीले चाहिँ वास्तवमा पटक पटक गरेर 2-3 पटकै चाहिँ धेरै चाहिँ हामी सचिव लेभलमा, सहसचिव लेभलमा, अनि त्यसै गरी चाहिँ हाम्रो स्वकीय सचिवहरू मन्त्रालयको चाहिँ के अरे चाहिँ मन्त्रीको स्वकीय सचिवहरू, प्रधानमन्त्रीको स्वकीय सचिवहरूसम्म पनि हामीले चाहिँ कुरा गऱ्यौँ होइन। उहाँहरूसँग प्रत्यक्ष कुरा गर्नको लागि हामीले उहाँहरूलाई टाइम दिन सक्नु भएन। तथापि हामी के अपेक्षा गर्छौँ भने अहिलेको यो जुन किसिमको समस्या छ, यो उद्योगसँग मात्र जोडिएन क्या हजुर, यो चाहिँ समग्र साना किसानदेखि लिएर मजदुरदेखि लिएर जसले चाहिँ बिहान बेलुका खाना चाहिँ त्यही चियाबाट चाहिँ काम गरेर खाने, त्यही चियाबाट बेचेर चाहिँ आफ्नो बालबालिका पढाउनेदेखि लिएर दैनिक आफ्नो जीविका उपार्जन गर्ने चाहिँ यो एउटा महत्त्वपूर्ण करिब चाहिँ 20,000 जति किसानहरूको घर परिवार यसमा डिपेन्डेन्ट छ चिया किसानको हकमा होइन। अनि 60,000+ मजदुरहरू चाहिँ यहाँ प्रत्यक्ष भएकोले चाहिँ नेपाल सरकारले तत्काल चाहिँ यसको कुटनीतिक पहल मार्फत यसको समाधान कुटनीतिक पहलै हो होइन, र कुटनीतिक पहलबाट चाहिँ यसलाई चाहिँ तुरन्त भारत सरकारसँग चाहिँ त्यहाँको किबोर्डसँग समन्वय गरेर यसलाई अगाडि बढाउन चाहिँ हामी चाहिँ नेपाल सरकारसँग चाहिँ अनुरोध पनि गरेको थियौँ र अपेक्षा पनि राखेको छौँ हजुर।
0: अब यहाँहरूले बन्दको घोषणा गरेपछि कुनै सरकारी निकायबाट सम्पर्क प्रयास अथवा खोल्नको लागि पहल गरौँ भन्ने खालको प्रस्ताव आएको छ कि छैन?
6: अहिलेसम्म आएको छैन, आजबाट हाम्रो सुरु भएको छ होइन। अब त्यसरी औपचारिक रूपमा केही आएको छैन, अब आज हेरौँ, आज भरैसम्ममा हामीले पनि अब भन्न त भनेका छौँ राष्ट्रिय क्षेत्र।
0: मानसरोवर कैलाश जाने पर्यटकका कारण रसुवागढी नाकामा पनि भेटभाड हुन थालेको छ। मानसरोवर जान हुम्लाका नाकामा पनि पर्यटकको संख्या बढेका बेला रसुवाको केरमा पनि संख्या बढेको हो। खबर यति नै, नमस्कार।
7: यो PFBS गोर्खा रेडियो हो।

0: अर्थमन्त्री सोनी मुवागले संसदमा धम्की दिएको भन्दै एमाले आपत्ति जनाएको छ। प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले आपत्ति सहित पुराना फाइल खोल्न चुनौती दिनु भएको हो।
1: प्रतिपक्षले बजेटसित जोडिएर लाएका सुझाव सल्लाह प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको, कसलाई लक्षित गर्नुभएको? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। नम्बर वान, टी स्टेटको फाइल एक नम्बरमा खोलियोस्। ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ, ती खुलियोस्। साँचो कुरा जियो त बाहिर ल्याइयोस्। आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनन् भने, त्यसको कठघरामा मान्छेको स्वाभिमानमाथि आँच आउने गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर त्यसको कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न?
0: सत्तारूढ रासोपा सांसद आशिका तामाङले नेपाल भारत सीमामा पर्खाल लगाउन माग गर्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै तामाङले सीमाको विषय संवेदनशील भएको भन्दै पर्खाल वा तार लगाउन माग गर्नुभएको हो।
2: त्यहाँ भारतीय सशस्त्र सीमा बल एसएसबी का गतिविधि तथा स्थानीय नागरिकलाई धम्काइएको भन्ने समाचार सार्वजनिक भएका छन्। यस घटनाको वास्तविकता के हो? सरकारले यसबारे के कस्ता कदम चालेको छ र आगामी रणनीति के छ? त्यस्तै लिम्बुलेख, लिम्बुया, धुरा र कारापानी जस्ता क्षेत्रहरू नेपालको राष्ट्रिय स्वाधीनता र मौलिक अखण्डतासँग जोडिएको संवेदनशील विषय हुन्। यदि राज्यले आफ्नो भूमि र सीमाको रक्षा गर्न सकेन भने त्यसले देशको सार्वभौमिकतामै प्रश्न उठाउँछ। त्यसैले नेपाल सरकारले सीमा सम्बन्धित सबै विषयको सचेतत्व छानबिन गरी आवश्यक कूटनीतिक पहल गरी अघि बढाओस्। आवश्यक परे दुई देशको सहमतिमा सीमावर्ती क्षेत्रमा वाल लगाउनु परे वाल, नत्र भने काँडे तारबार भन्ने पनि लगाइयोस् भन्न चाहन्छु।
0: राप्रपा सांसद भरतराज गिरीले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सीमामा हस्तक्षेप बढेको आरोप लगाउनु भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिका कारण सीमामा राष्ट्रियताको वफादारी गरिरहेका किसानहरूको अपमान भएको भन्दै सांसद गिरीले जवाफ माग्नु भएको हो।
3: सुस्ता यो एउटा घटना मात्र सीमित छैन। सुस्ता जस्तै पूर्व पशुपति नगरदेखि पश्चिमको महाकालीसम्म फैलिएको करिब 1500 किलोमिटर भन्दा लामो नेपाल भारत खुल्ला सीमा क्षेत्रमा बस्ने लाखौं नेपालीहरूको नियत आज यही हो र सम्माननीय प्रधानमन्त्रीज्यूबाट जुन अभिव्यक्ति आयो त्यो अभिव्यक्तिको वास्तवमा पुष्टि नहुनका कारणले आज सिमानामा हस्तक्षेप विरुद्धमा आफ्ना रगत र पसिना बगाएर राष्ट्रियताको वफादारी गरिरहेका ती देशका कार्यकारी प्रमुख स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले यसै गरिमामा यस सदनमा उभिएर के भन्नुभएको?
0: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ। कानून अनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँसुकै भए पनि ठेकेदारलाई ल्याउन भन्नुभयो।
4: त्यो कन्ट्राक्टरलाई कहाँ छ यो धरतीमा कहाँ छ त्यसलाई खोजेर दिएर अब त्यसलाई पनि हेरिराख्नु गर्ने घर पठाउने होइन त्यसले काम गर्ने पनि खुट्टा भाँच्दिनु मतलब भयो यिनीहरूलाई यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल छाप्नु पऱ्यो यहाँको पब्लिकले धेरै दुःख पायो है यिनीहरूलाई काम गराउनु पऱ्यो राम्रोसँग यो पोलको है बिजुलीको पोलको अनि यहाँको मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ कन्स्ट्रक्सन त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नलाई कति मेटेरियल चाहिन्छ उहाँहरूलाई बरु खुट।
0: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको कार्यशैली र प्रहरीको व्यवहारमाथि प्रश्न उठाउनु भएको छ। प्रहरीकै कारण नागरिकमा त्रास बढेको भन्दै सांसद राईले गृहमन्त्री सुदन गुरुङको ध्यान आकर्षण गराउनु भएको हो।
5: घरको छानामा ढुङ्गा हान्दै गरेको पनि देखियो, अचम्म लाग्छ हिजो आज प्रहरी यसरी उद्दण्ड भएको देख्दा। अब प्रहरी आयो अब यसले चाहिँ हामीलाई केही खोसाउँछ कि अब के गर्छ कि भन्ने हिसाब किताबको तपाईँको वातावरण भइराखेको छ। यो वातावरण तुरन्त सच्याइयोस्।
0: सुस्तामा भारतीय सीमा बलले नेपाललाई आतंकित पारेपछि माइतीघरमा प्रदर्शन गर्दा दुईजना युवालाई पक्राउ गरेको भन्दै आपत्ति समेत जनाउनु भएको छ। पक्राउ परेका दैलेखका अजय सोडारी र हुम्लाका बर्जन विकलाई तत्काल रिहा गर्नुपर्ने उहाँको माग छ। सांसद राईले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने आदेश दिन सभामुखसँग माग पनि गर्नुभएको छ। स्विसहरूले मुलुकको जनसंख्या 1 करोड़ भन्दा नबढ़ाउने प्रस्तावको विपक्षमा मत दिएका छन्। मतदाताको 60% मत खोसेकामा 55% जनसंख्याको सीमा निर्धारण गर्न नहुने पक्षमा मत दिँदा 45% पक्षमा मत हालेका छन्। दक्षिणपन्थी दल स्विस पीपल्स पार्टीले आफ्नो वार्षिक

0: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ। कानून अनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँसुकै भए पनि ठेकेदारलाई ल्याउन भन्नुभयो।
1: त्यो कन्ट्राक्टरलाई कहाँ छ यो धरतीमा कहाँ छ त्यसलाई खोजेर दिएर हो त्यसलाई पनि हेरिराख्नु घर पठाउने होइन त्यसले काम गर्ने पनि खुट्टा भाँच्दिनु मतलब भएन यिनीहरूलाई यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल छाड्नु पऱ्यो यहाँको पब्लिकले धेरै दुःख पायो है यिनीहरूलाई काम गराउनु पऱ्यो राम्रोसँग यो पोलको है बिजुलीको पोलको अनि अर्को मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ कन्स्ट्रक्सन त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नको लागि कति मेटेरियल चाहिन्छ उहाँहरूलाई बरु।
0: अर्थमन्त्री सोनिम वाग्लेले संसदमा धम्की दिएको भन्दै एमाले आपत्ति जनाएको छ। प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै एमाले संसदीय दलकी उपनेता पद्मा अरियालले आपत्तिसहित पुराना फाइल खोल्न चुनौती दिनुभएको हो।
2: प्रतिपक्षले बजेटसित जोडिएर लाएका सुझाव सल्लाह प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको कसलाई लक्षित गर्नुभयो उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। नम्बर वान टी स्टेटको फाइल एक नम्बरमा खोलियोस् ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ ती खोलियोस् साँचो कुरा जियो त बाहिर ल्याइयोस्। आज लगाइरहेका आरोपहरू साबित भएनन् भने छानबिनले सत्य ठहरिएनन् भने त्यसको कठघरामा मान्छेको स्वाभिमानमाथि आँच आउने गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर त्यसको कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नुहुन्छ।
0: मध्य प्रदेश सरकारले कृषि क्षेत्रका लागि 3 अर्ब 77 करोड़ छुट्याएको छ। अर्थमन्त्री युवराज भट्टराईले मेड इन मध्य समृद्ध प्रदेश उद्यमशील मध्य आत्मनिर्भर देश नारालाई केन्द्रमा राखेर आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो। यस्तै किसानको शान मध्यको मखान नारालाई आत्मसात गर्दै यसको प्याकेजिङ लेबलिङ र ब्रान्डिङ गर्ने सरकारले योजना बनाएको छ। मध्य सरकारले कृषिको मुख्य आधार माटोको स्वास्थ्य सुधार नारा दिएर प्राङ्गारिक प्राथमिकता दिने विषादी निरुत्साहित गर्ने 50% अनुदानमा बिउ र माटोको परीक्षण गर्ने योजना ल्याएको छ। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विधि विज्ञान प्रयोगशाला खोल्न चाहने निजी क्षेत्रका लागि पनि बाटो खोल्न प्रस्ताव राख्नु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विधि विज्ञान प्रयोगशाला विधेयकमाथिको छलफलमा मन्त्री पुनले दायरा फराकिलो बनाउनु पर्ने बताउनु भएको हो।
3: त्यसको लागि त जस्तो प्रहरीको छ मलाई सुन्नमा आएको छ यो आर्मीको पनि सेनाको पनि विधि विज्ञान प्रयोगशाला छ रे र अब भोलि भविष्यमा गएर अब के हुनसक्छ 10-20 वर्षपछि कुनै चाहिँ प्राइभेट एजेन्सीले पनि सरकारबाट स्वीकृति लिएर चाहिँ विधि विज्ञान प्रयोगशाला खोल्छु भन्यो भने उसलाई पनि त खोल्न दिनुपर्ने होला र त्यस्तो किसिमको भविष्यमा कसैले खोल्न चाहन्छ भने उनीहरूलाई पनि बाटो खोलिदिउँ।
0: हाल सरकारका विभिन्न निकायले प्रयोगशाला सञ्चालन गर्दै आएका छन्। मन्त्री पुनले भएका प्रयोगशालालाई कम्तीमा आफ्नै भवनमा बसाल्न पाए हुन्थ्यो भन्नुभएको छ।
3: यो भएकोलाई चाहिँ यसलाई चाहिँ सुदृढ गरौँ यसलाई चाहिँ यसलाई अलिकति राम्रो बनाऊ। अब यसो राम्रो बनाउँदाखेरि एउटा कुरा के चाहिँ यहाँ मैले अस्ति बुझेँ भनेदेखि भवनै छैन भवन पनि भाडामा लिएर बसेको छ कि भाडामा बसेको भनेको अर्काको घरमा बसेको हो त्यो अर्काको घरमा बसेकोले भोलि निस्केर जा भन्यो भने के गर्ने अनि यो जस्तो सेन्सिटिभ कुरा चाहिँ के अरे अर्काको घरमा बसेर चाहिँ हुँदैन।
0: हाल काठमाडौँ बर्दिवास बुझोल सुर्खेत र धनगढ़ीमा प्रयोगशाला सञ्चालनमा छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारको कार्यशैली र प्रहरीको व्यवहारमाथि प्रश्न उठाउनु भएको छ। प्रहरीकै कारण नागरिकमा त्रास बढ़ेको भन्दै सांसद राईले गृहमन्त्री सुदन गुरूङको ध्यान आकर्षण गराउनु भएको हो।
4: घरको छानामा ढुङ्गा हान्दै गरेको पनि देखियो अचम्म लाग्छ हिजो आज प्रहरी यसरी उद्दण्ड भएको देख्दा अब प्रहरी आयो अब यसले चाहिँ हामीलाई केही खोसाउँछ कि अब के गर्छ कि भन्ने हिसाब किताबको तपाईँको वातावरण भइराखेको छ। यो वातावरण तुरन्त सच्याइयोस्।
0: सुस्तामा भारतीय सीमा बलले नेपाललाई आतंकित पारेपछि माइतीघरमा प्रदर्शन गर्दा दुईजना युवालाई पक्राउ गरेको भन्दै आपत्ति समेत जनाउनु भएको छ। पक्राउ परेका दैलेखका अजय सोडारी र हुम्लाका वर्जन विकलाई तत्काल रिहा गर्नुपर्ने उहाँको माग छ। सांसद राईले सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउने आदेश दिन सभामुखसँग माग पनि गर्नु भएको छ। स्विसहरूले मुलुकको जनसंख्या 1 करोड़ भन्दा नबढ़ाउने प्रस्तावको विपक्षमा मत दिएका छन्। अहिलेसम्मका खबर यति नै।
5: BFBS, Gorkha Radio.

0: From Smartphone Free Childhood says it's a good start.
1: I think it would be naive to say that this ban today is a silver bullet. I think it's the first.
2: लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ। कानून अनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँसुकै भए पनि ठेकेदारलाई ल्याउन भन्नुभयो।
3: त्यो कन्ट्राक्टरलाई कहाँ छ यो धरतीमा कहाँ छ त्यसलाई खोजेर दिएर हो त्यसलाई पनि हेरिराख्नु घर पठाउने होइन त्यसले काम गर्दैन भने खुट्टा भाँच्दिनु मतलब भयो यिनीहरूलाई यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल छाप्नु पर्यो यहाँको पब्लिकले धेरै दुःख पायो है यिनीहरूलाई काम गराउनु पर्यो राम्रोसँग यो पोलको है बिजुलीको पोलको अनि यहाँको मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नलाई कति मेटेरियल चाहिन्छ उहाँहरूलाई बरु।
2: राष्ट्रिय सभाकी एमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले मान्छेलाई मान्छे समेत गर्न छाडेको टिप्पणी गर्नुभएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य झाँक्री,
4: चुनाव अघि यो गीत एकदमै भाइरल थियो, गाइता बाँधो ढुङ्ग्रोमा मुई छैन, गरिबको चमेली बोलिदिनेकै छैन, चुनाव जितेपछि न गरिब न इन्साफ न मई न ढुङ्ग्रो सबका सब डिलिट भएका छन्। चटक्के पपुलिस्टहरूको चुनावी राजनीतिले छोपेको निर्वाचन र परिणाम हुने यस्तै हो। के यस्तो गीत गाउने राज्य सत्तामा पुगिसकेपछि त्यस्तो राज्य सत्ताले मान्छेलाई मान्छेको रूपमा हेरेको छ, मान्छेलाई मान्छे मानेको छ? यदि मानेको छ भने वनमा न्युरो टिपेर बेचेर गुजारा चलाउने गरिबहरू, एउटा टेम्पोमा फलफुल बेचेर गुजारा चलाउने गरिबका टेम्पोहरू किन ठेल्छ त यो सरकारले? त्यसकारण गरिबको टेम्पो हुत्ताइदिने, आफ्नो जिम्मेवारीमा नबस्ने यस्तै सरकारलाई हामीले हेरिरहने हो भने जनता अझै अलि अभिशप्त हुनेछन् कि यस्ता घटनाहरू हेरि नै रहनेछन्। त्यसकारण सरकार जिम्मेवार बनोस् र आफ्ना पुराना सङ्कल्पहरूको स्मरण गरोस्।
2: अर्थमन्त्री सोनी मुहागले संसदमा धम्की दिएको भन्दै एमाले आपत्ति जनाएको छ। प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै एमाले संसदीय दलकी उपनेता पद्मा आर्यालले आपत्ति सहित पुराना फाइल खोल्न चुनौती दिनुभएको हो।
5: प्रतिपक्षहरूले बजेटसित जोडिएर लाएका सुझाव सल्लाह प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको, कसलाई लक्षित गर्नुभयो? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। नम्बर वान, टी स्टेटको फाइल एक नम्बरमा खोलियोस्, ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ ती खुलियोस्, साँचो खुरा जियो त्यो बाहिर ल्याइयोस्। आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनन् भने त्यसको कटकरामा मान्छेको स्वाभिमानमाथि आँच आउने गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर त्यसको कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नुहुन्छ?
2: लुम्बिनी प्रदेशका पहाड़ी जिल्लाहरूका खामभाषी मगर समुदायको मुख्य चाड भ्यूमा पर्व आजदेखि शुरू भएको छ। परापूर्वकालदेखि हरेक वर्ष असार 1 गतेदेखि हप्ता 10 दिनसम्म यो पर्व मनाउने चलन छ। नेपालगंजबाट दिलबहादुर केसीको रिपोर्ट।
6: रुकुम, रोल्पा र बागलुङ जिल्लामा बसोबास गर्ने मगर खाम भाषीहरूले नयाँ वर्षको रूपमा मनाइने भूमिया पर्वलाई धुमधामका साथ मनाउँछन्। पूर्वी रुकुमको भूमिया गाउँपालिका कि सुरबिरा खाम्सा पनि अहिले भूमिया पर्वको रौनकमा हुनुहुन्छ।
7: एकदम रमाइलो छ दाजुभाइ, अब बच्चा बच्चीदेखि बुवा आमादेखि भेट हुने अनि नाच्ने रमाउने अनि कुराकानी गर्ने।
6: भूमिया शब्दको अर्थ भूमि वा धरतीसँग सम्बन्धित मानिन्छ। यो पूजा विशेष गरी बर्खायाम सुरु हुनु अघि वा खेतीपातीको मौसम प्रारम्भ हुने समयमा गरिन्छ। रुद्र काउसा,
8: एक प्रकार प्रकृतिका पृथ्वीका दिनहरू, त्यसैले हामीले चाहिँ पृथ्वीलाई नै मनाउनलाई हामीले दिनहरूले यसको चाहिँ हर्ष उल्लास साथ चाहिँ मनाउने गरिरहेका हौ।
6: आधुनिक जीवन शैलीको प्रभाव बढ्दै गए पनि मगर समुदायले यो परम्परालाई जोगाइरहेका छन्। स्थानीय सरकारले पनि भूमिया पर्वको संरक्षणमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठको भनाइ छ।
9: खाम मगरहरूको एकदमै मौलिक पहिचान हो, यो मौलिक संस्कार संस्कृति हो, यसलाई हामी युगौंसम्म चाहिँ जगेर्ना गर्न चाहन्छौँ।
6: भूमिया पूजा मगर समुदायको सांस्कृतिक सम्पदा, प्रकृति प्रतिको सम्मान र सामुदायिक सहकार्यको प्रतीक हो।
2: मध्य प्रदेशले आगामी आर्थिक वर्षको लागि 41 अर्बको बजेट ल्याएको छ। प्रदेश सभामा आज अर्थमन्त्री युवराज भट्टराईले 41 अर्ब 13 करोड 86 लाख बराबरको बजेट प्रस्तुत गर्नु भएको हो। चालू आर्थिक वर्ष 2082-83 मध्यले 46 अर्ब 58 करोडको बजेट ल्याएको थियो। अहिलेसम्मका खबर यति नै।

0: मध्य प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 को लागि 41 अर्ब 13 करोड़ 86 लाख रूपियाँ बराबरको बजेट ल्याएको छ। आज बसेको मध्य प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालू आर्थिक वर्षको बजेट भन्दा कम बजेट प्रस्तुत गर्नुभएको हो। मध्य प्रदेशले चालू आर्थिक वर्षको लागि 46 अर्ब 98 करोड़ 33 लाख रूपियाँ बराबरको बजेट ल्याएको थियो। प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट बनाएको छ। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40 अर्ब 44 करोड़ 98 लाखको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङथेपले गत वर्षको भन्दा 12.74% बढ़ीको बजेट प्रस्तुत गर्नुभएको हो। लिङथेपले चालोतर्फ 13.97 लाख र पुँजीगततर्फ 20 अर्ब 75 करोड़ 99 लाख बजेट विनियोजन गरेको बताउनु भएको छ। मन्त्री लिङथेपले खर्च बिहुने स्रोतमा आन्तरिक राजस्वबाट 5 अर्ब 50 करोड़, राजस्व बाँडफाँडबाट 12 अर्ब 87 करोड़, संघबाट आउने वित्तीय समानीकरणबाट 9 अर्ब 12 करोड़, सशर्त अनुदान 5 अर्ब 95 करोड़, समपूरक 64 करोड़, विशेष अनुदान 55 करोड़, रोयल्टीबाट प्राप्त हुने रकम 41 करोड़, सोझै भुक्तानीबाट 20 करोड़ र बाँकी अपुग रकम नगद मौजदातबाट 5 अर्ब बेहोरिने उल्लेख गर्नुभएको छ। राष्ट्रिय सभाकी एमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले मान्छेलाई मान्छे समेत गर्न छोडेको टिप्पणी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य झाँक्री,
1: चुनाव अघि यो गीत एकदमै भाइरल थियो, गाइता बाँध्यो ढुङ्ग्रोमा मुई छैन, गरिबको चमेली बोलिदिनेकै छैन, चुनाव जितेपछि न गरिब न इन्साफ न मई न ढुङ्ग्रो सबका सब डिलिट भएका छन्। चटक्के पपुलिस्टहरूको चुनावी राजनीतिले छोपेको निर्वाचन र परिणाम हुने यस्तै हो। के यस्तो गीत गाउने राज्य सत्तामा पुगिसकेपछि त्यस्तो राज्य सत्ताले मान्छेलाई मान्छेको रूपमा हेरेको छ, मान्छेलाई मान्छे मानेको छ? यदि मानेको छ भने वनमा न्युरो टिपेर बेचेर गुजारा चलाउने गरिबहरू, एउटा टेम्पोमा फलफुल बेचेर गुजारा चलाउने गरिबका टेम्पोहरू किन ठेल्छ त यो सरकार?
0: प्रधानमन्त्री मन्त्री तथा अधिकारीहरूले चिया उद्योगीको समस्या बुझाउन खोज्दा भेट्न नखोजेको आरोप उत्पादकहरूले लगाएका छन्। भारत निर्यातमा 80 बढ़ी जाँच तथा नतिजा निकाल्न ढिलाइ गरेर अवरोध भइरहेको भन्दै 80 बढ़ी उद्योगले आजबाट उत्पादन बन्दको घोषणा गरेका छन्। हामीसँग कुरा गर्दै केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालका महासचिव रविन राईले भारतसँग कूटनीतिक पहल बिना समस्या समाधान नहुने देखेको बताउनु भएको छ।
2: पटक पटक गरेर 2-3 पटकै चाहिँ धेरै चाहिँ हामी सचिव लेभलमा, सहसचिव लेभलमा, अनि त्यसै गरी चाहिँ हाम्रो स्वकीय सचिवहरू मन्त्रालयको चाहिँ क्यारे चाहिँ मन्त्रीको स्वकीय सचिवहरू, प्रधानमन्त्रीको स्वकीय सचिवहरूसम्म पनि हामीले चाहिँ कुरा गऱ्यौँ होइन। उहाँहरूसँग प्रत्यक्ष कुरा गर्नको लागि हामीले उहाँहरूलाई टाइम दिन सक्नु भएन। तथापि हामी के अपेक्षा गर्छौँ भने अहिलेको यो जुन किसिमको समस्या छ यो उद्योगसँग मात्र जोडिएन क्या हजुर, यो चाहिँ समग्र साना किसानदेखि लिएर मजदुरदेखि लिएर जसले चाहिँ बिहान बेलुका खाना चाहिँ त्यही चियाबाट चाहिँ काम गरेर खाने, त्यही चियाबाट बेचेर चाहिँ आफ्नो बालबालिका पढाउनेदेखि लिएर दैनिक आफ्नो जीविका उपार्जन गर्ने चाहिँ यो एउटा महत्त्वपूर्ण करिब चाहिँ 20,000 जति किसानहरूको घर परिवार यसमा डिपेन्डेन्ट छ चिया किसानको हकमा होइन। अनि 60,000 भन्दा बढी मजदुरहरू चाहिँ यहाँ प्रत्यक्ष भएकोले चाहिँ नेपाल सरकारले तत्काल चाहिँ यसको कूटनीतिक पहल मार्फत यसको समाधान कूटनीतिक पहलै हो होइन, र कूटनीतिक पहलबाट चाहिँ यसलाई चाहिँ तुरन्त भारत सरकारसँग चाहिँ त्यहाँको टिबोर्डसँग समन्वय गरेर यसलाई अगाडि बढाउन चाहिँ हामी चाहिँ नेपाल सरकारसँग चाहिँ अनुरोध पनि गरेको थियौँ र अपेक्षा पनि राखेको छौँ। हजुर,
3: अब यहाँहरूले बन्दको घोषणा गरेपछि कुनै सरकारी निकायबाट सम्पर्क प्रयास अथवा खोल्नको लागि पहल गरौँ भन्ने खालको प्रस्ताव आएको छ कि छैन?
2: अहिलेसम्म आएको छैन, आजबाट हाम्रो सुरु भएको छ होइन। अब त्यसरी औपचारिक रूपमा केही आएको छैन. अब आज हेरौँ, आज भरैसम्ममा हामीले पनि अब भन्न त भनेका छौँ, राष्ट्रिय क्षेत्रगत विकास बोर्डदेखि लिएर सबैतिर नगरपालिकाहरूदेखि लिएर सबैतिर चाहिँ प्रदेश सरकार लगायतका सबै क्षेत्रमा चाहिँ हाम्रो कुराहरू चाहिँ गई पनि गएको छ. होइन, सूर्योदय टी प्रोड्युसर एसोसिएसन र एनटिपिएले चाहिँ त्यो विज्ञप्ति पनि निकालिसकेको छ.
0: अहिलेसम्मका खबर यति नै हो. नमस्कार.

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अमेरिका र इरानले शान्ति सम्झौताको खाका तयार भएको घोषणा गरेका छन्। सबै मोर्चामा लडाईँ रोक्ने र हर्मुज जलमार्ग खोल्ने लगायतका विशेष समितिको सहमतिमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने खबर छ। फक्स न्यूजसँगको कुराकानीमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अभूतपूर्व सहमति हुन लागेको बताउनु भएको छ।
4: It is going to fundamentally transform the Middle East for the next 50 years. It's going to end the war. It's going to make the Middle East more investable. It's going to mean a lot of prosperity, lower energy prices for the American people.
3: बेलायत, फ्रान्स, जर्मनी र इटलीले संयुक्त विज्ञप्ति निकाल्दै सम्झौताको स्वागत गरेका छन्। बेलायती प्रधानमन्त्री सर कियर स्टारमर:
5: This is a hugely significant moment. We have long called for de-escalation, and it is vital that all parties seize this opportunity to secure stability in the region and restore freedom of navigation in the Strait of Hormuz.
3: तर इजरायलले भने आफ्ना सैनिकले लेबनन नछाड्ने अडान लिएको छ। अमेरिका इरान बीच सहमति हुने खबर आएलगतै शेयरको भाव बढेको छ भने तेलको मूल्य घटेको छ। अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ आलन आयरले अमेरिकाले आफ्नो रणनीतिक लक्ष्य प्राप्त नगरेको टिप्पणी गर्नुभएको छ।
6: Yes, we sunk their navy. Yes, we blew up their air force, but Iran's nuclear program it still exists. It's going to be able to reconstitute its missiles. It's going to be able to close the Strait of Hormuz anytime it wishes to in the future. So there are no real winners in this war.
3: नयाँ संसद भवनको काम समयमै नसकेको भन्दै सभामुख डोल प्रसाद अर्याल निर्माण कम्पनीका प्रतिनिधिसँग झोक्किनु भएको छ। आज निर्माणाधीन संसद भवन हेर्न पुगेका सभामुख अर्यालले अब पनि समयमा काम नगरिए दिनको 1 करोड जरिवाना गर्ने चेतावनी समेत दिनुभएको छ।
7: तपाईँहरूले कुन दिन दिने हो त्यो दिन फिक्स गरौँ, नदिएदेखि पर डे 1 करोड तपाईँहरूले जरिवाना गराउने भनेर एउटा निर्णय गरौँ। यस्तो पनि हुन्छ, एकचोटि सहरीको मन्त्रीलाई बोलाउनु, सचिवलाई बोलाउँ, एकचोटि बसौँ, यो त भएन नि, यो त मजाको सिरियस नै भएन तपाईँहरू, यो त एकदमै क्लियर भयो अब होइन, तपाईँहरूको टिम सिरियस भएन म्याडम।
8: सर, अब यो चाहिँ हामीले 15 गतेलाई भनेर टार्गेट गरेको हो, त्यो बेलामा चाहिँ बजेट भाषणमा यो दुईवटा रोगको मल्टिमिडिया सबै रेडी गरिसकेकै हो सर, त्यो गर्नु
7: होइन, त्यसपछि हामीले आएन छोड्ने हुन्छ फुल फेजमा, हजुरले कहिले दिनु त, हजुरहरूले भने हो पैसा दिन्छु भन्नु, 9 गते भन्नुभयो, त्यसपछि 15 गते भन्नुभयो, जेठ भन्नुभयो, अब अहिले पनि केही देखिन्न, अब एउटा एउटा बहाना बनाइरहनुहुन्छ, यसरी त भएन नि।
3: मध्य प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 41 खर्ब 13 करोडको बजेट ल्याएको छ। आज बसेको मध्य प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालु आर्थिक वर्षको बजेटभन्दा कम बजेट प्रस्तुत गर्नुभएको हो। मध्य प्रदेशले चालु आर्थिक वर्षका लागि 46 अर्ब 98 करोडको बजेट ल्याएको थियो। प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट बनाएको छ। राष्ट्रिय सभाकी एमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले मान्छेलाई मान्छे समेत गन्न छाडेको टिप्पणी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य झाँक्री:
9: चुनाव अघि यो गीत एकदमै भाइरल थियो, गाइता बाँध्यो ढुङ्ग्रोमा मुई छैन, गरिबको चमेली बोलिदिनेकै छैन, चुनाव जितेपछि न गरिब न इन्साफ न मई न ढुङ्ग्रो सबका सब डिलिट भएका छन्। चटक्के पपुलिस्टहरूको चुनावी राजनीतिले छोपेको निर्वाचन र परिणाम हुने यस्तै हो। के यस्तो गीत गाउने राज्य सत्तामा पुगिसकेपछि त्यस्तो राज्य सत्ताले मान्छेलाई मान्छेको रूपमा हेरेको छ, मान्छेलाई मान्छे मानेको छ? यदि मानेको छ भने वनमा न्युरो टिपेर बेचेर गुजारा चलाउने गरिबहरू, एउटा टेम्पोमा फलफुल बेचेर गुजारा चलाउने गरिबका टेम्पोहरू किन ठेल्छ त यो सरकारले? त्यसकारण गरिबको टेम्पो हुत्ताइदिने, आफ्नो जिम्मेवारीमा नबस्ने यस्तै सरकारलाई हामीले हेरिरहने हो भने जनता अझै अलि अभिशप्त हुनेछन् कि यस्ता घटनाहरू हेरि नै रहनेछन्। त्यसकारण सरकार जिम्मेवार बनोस् र आफ्ना पुराना सङ्कल्पहरूको स्मरण गरोस्।
3: कोशी प्रदेश सरकारले आर्थिक वर्ष 83-84 लागि 40 अर्ब 45 करोडको बजेट ल्याएको छ। आर्थिक मामला तथा योजना मन्त्री विदुर लिङथेपले गत वर्षको भन्दा 12.74% बढीको बजेट प्रस्तुत गर्नुभएको हो। लिङथेपले चालुतर्फ 13.97 अर्ब र पुँजीगत तर्फ 20.75 अर्ब करोडको बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ। मन्त्री लिङथेपले खर्च बिहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट 5.50 अर्ब करोड, राजस्व बाँड फाँटबाट 12.87 अर्ब करोड, सङ्कट समानीकरणबाट 9.12 अर्ब करोड, सशर्त अनुदान 5.95 अर्ब करोड र समग्र 64 करोड, यस्तै विशेष अनुदान 55 करोड, रोयल्टीबाट प्राप्त हुने 41 करोड, सोझै भुक्तानीबाट 20 करोड र बाँकी अपुग रकम नगद मौजदातबाट 5 अर्ब बिहोरिने उहाँले बताउनु भएको छ। हवस् त, खबर यति नै, नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: चिया उद्योगीहरूले आफ्ना समस्या बुझाउन खोज्दा प्रधानमन्त्री मन्त्री र सरकारी अधिकारीहरूले भेट्न नखोजेको आरोप लगाएका छन्। भारत निर्यातमा 80 बढी जाँच तथा नतिजा निकाल्न ढिलाई गरेर अवरोध भइरहेको भन्दै इलामका 80 बढी उद्योगले आजबाट उत्पादन बन्द गरेका छन्। केन्द्रीय चिया सहकारी संघ लिमिटेड नेपालका महासचिव रबिन राई,
4: हामीले चाहिँ वास्तवमा पटक पटक गरेर दुई तीन पटकै चाहिँ धेरै चाहिँ हामी सचिव लेभलमा सहसचिव लेभलमा अनि त्यसै गरी चाहिँ हाम्रो स्वकीय सचिवहरू मन्त्रालयको चाहिँ के अरे चाहिँ मन्त्रीको स्वकीय सचिवहरू प्रधानमन्त्रीको स्वकीय सचिवहरूसम्म पनि हामीले चाहिँ कुरा गऱ्यौँ होइन। उहाँहरूसँग प्रत्यक्ष कुरा गर्नको लागि हामीले उहाँहरूलाई टाइम दिन सक्नु भएन। तथापि हामी के अपेक्षा गर्छौँ भने अहिलेको यो जुन किसिमको समस्या छ यो उद्योगसँग मात्र जोडिएन क्या हजुर, यो चाहिँ समग्र साना किसानदेखि लिएर मजदुरदेखि लिएर जसले चाहिँ बिहान बेलुका खाना चाहिँ त्यही चियाबाट चाहिँ काम गरेर खाने त्यही चियाबाट बेचेर चाहिँ आफ्नो बालबालिका पढाउनेदेखि लिएर दैनिक आफ्नो जीविका उपार्जन गर्ने चाहिँ यो एउटा महत्त्वपूर्ण करिब चाहिँ 20,000 जति किसानहरूको घर परिवार यसमा डिपेन्डेन्ट छ चिया किसानको हकमा होइन। अनि 60,000 भन्दा बढी मजदुरहरू चाहिँ प्रत्यक्ष भएकोले चाहिँ नेपाल सरकारले तत्काल चाहिँ यसको कूटनीतिक पहल मार्फत यसको समाधान कूटनीतिक पहलै हो होइन, र कूटनीतिक पहलबाट चाहिँ यसलाई चाहिँ तुरन्त भारत सरकारसँग चाहिँ त्यहाँको किबोर्डसँग समन्वय गरेर यसलाई अगाडि बढाउन चाहिँ हामी चाहिँ नेपाल सरकारसँग चाहिँ अनुरोध पनि गरेको थियौँ र अपेक्षा पनि राखेको छौँ। हजुर,
5: अब यहाँहरूले बन्दको घोषणा गरेपछि कुनै सरकारी निकायबाट सम्पर्क प्रयास अथवा खोल्नको लागि पहल गरौँ भन्ने खालको प्रस्ताव आएको छ कि छैन?
4: अहिलेसम्म आएको छैन, आजबाट हाम्रो सुरु भएको छ होइन। अब त्यसरी औपचारिक रूपमा केही आएको छैन, अब आज हेरौँ, आज भरैसम्ममा हामीले पनि अब भन्न त भनेका छौँ राष्ट्रिय चेतना कपि विकास बोर्डदेखि लिएर सबैतिर नगरपालिकाहरूदेखि लिएर सबैतिर चाहिँ प्रदेश सरकार लगायतका सबै क्षेत्रमा चाहिँ हाम्रो कुराहरू चाहिँ गई पनि गएको छ होइन। सूर्योदय टी प्रोड्युसर एसोसिएसन र एनटिपिएले चाहिँ त्यो विज्ञप्ति पनि निकालिसकेको छ होइन,
5: नियम लगाइएको छ। यो चाहिँ जानी जानी लगाएको हो भन्ने यहाँहरूको अनुमान हो अथवा नियम परिवर्तन भएको हो भारतमा?
4: अब आज मात्र वास्तवमा भारतमा चिया निर्यात गर्नको लागि यसरी डिस्टर्बेन्स भएको होइन होइन, विगतबाट पनि हुँदै आइ नै रहेको हो र पटक पटक चाहिँ यो कूटनीतिक पहलबाटै यो समाधान पनि भएको हो होइन। र त्यो भएको हिसाबले हामी के अपेक्षा गर्छौँ भने भारत सरकारको राष्ट्रिय त्यहाँको टी बोर्डले चाहिँ जुन किसिमको अहिले चाहिँ एसओपी लागू गरेर चाहिँ नेपालको चियालाई भारतमा लानलाई चाहिँ जुन किसिमको अवरोध खडा गर्ने अनि चाहिँ रिपोर्टको नाममा 15-22 दिन लगाइदिने अनि त्यस पछाडि यो हरेक चिजले गर्दाखेरि चाहिँ हाम्रो व्यवसायलाई नै डिस्टर्ब चियालाई चाहिँ डिस्टर्बेन्सकै रूपमा हामी बुझ्छौँ क्या। यो अब त्यस्तो अहिले हाम्रो विषादीको परीक्षणै गर्ने हो केमिकलको परीक्षण गर्ने हो भने हाम्रा चियाहरू त्यहाँबाट जर्मनी पनि गएका छन् युरोप पनि गएका छन् होइन। अब केही रूपमा अब पहिला एक जमानामा यस्तो थियो होला जुन बेला चाहिँ विषादी धेरै प्रयोग गर्छ, तर अहिले त्यस्तो कन्डिसन पनि छैन क्या।
3: अमेरिका र इरानले शान्ति सम्झौताको खाका तयार भएको घोषणा गरेका छन्।
6: सबै मोर्चामा लडाई रोक्ने र होर्मुज जलमार्ग खोल्ने लगायतका विशेष समितिको सहमतिमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने खबर छ। फक्स न्यूजसँगको कुराकानीमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अभूतपूर्व सहमति हुन लागेको बताउनु भएको छ।
7: If the Iranians comply with this deal, it is going to fundamentally transform the Middle East for the next 50 years. It's going to end the war. It's going to make the Middle East more investable. It's going to mean a lot of prosperity, lower energy prices for the American people.
6: Belayat, France, Germany, and Italy le samyukta vigyapti nikalde samjhautako swagat gareka chan. Belayati pradhanmantri Sir Keir Starmer.
8: This is a hugely significant moment. We have long called for de-escalation, and it is vital that all parties seize this opportunity to secure stability in the region and restore freedom of navigation in the Strait of Hormuz.
6: तर इजरायलले भने आफ्ना सैनिकले लेबनन नछाड्ने अडान लिएको छ। अमेरिका इरान बीच सहमति हुने खबर आए लगतै सेयरको भाव बढेको छ भने तेलको मूल्य घटेको छ। अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ आलन आयरले अमेरिकाले आफ्नो रणनीतिक लक्ष्य प्राप्त नगरेको टिप्पणी गर्नुभएको छ।
9: Yes, we sunk their navy. Yes, we blew up their air force, but Iran's nuclear program still exists. It's going to be able to reconstitute its missiles. It's going to be able to close the Strait of Hormuz.
3: नयाँ संसद भवनको काम समयमै नसकेको भन्दै सबाम डोल प्रसाद अर्याल निर्माण कम्पनीका प्रतिनिधिसँग झोकिनु भएको छ। आज निर्माणाधीन संसद भवन हेर्न पुगेका सभामुख अर्यालले अब पनि समयमा काम नगरिएर दिनको 1 करोड़ जरिमाना गर्ने चेतावनी समेत दिनुभएको छ।
2: तपाईँहरूले कुन दिन दिने हो त्यो दिन फिक्स गरौँ, नदिएदेखि पर डे 1 करोड़ तपाईँहरूले जरिमाना गराउने भनेर एउटा निर्णय गरौँ। यस्तो पनि हुन्छ, एकचोटि सहरीको मन्त्रीलाई बोलाउनु, सचिवलाई बोलाउनु, एकचोटि बसौँ, यो त भएन नि, यो त मजा सिरियस नै भएन तपाईँहरू, यो त एकदमै क्लियर भयो अब होइन, तपाईँहरूको टिम सिरियस भएन म्याडम।
10: सर अब यो चाहिँ हामीले 15 गतेलाई भनेर टार्गेट गरेको हो, त्यो बेलामा चाहिँ बजेट भाषणमा यो 2 रोगको मल्टिमिडिया सबै रेडी गरिसकेकै हो सर, त्यो गर्नु
2: होइन, त्यसपछि हामीले आएन छोड्दै फुल फेज हजुरले कहिले दिनु त हजुरहरूले भने अब पैसा दिन्छु भन्नु 9 गते भन्नुभयो, त्यसपछि 15 गते भन्नुभयो, जेठ भन्नुभयो, अब अहिले पनि केही देखिन्न, एउटा बहाना बनाइरहनुहुन्छ, यसरी त भएन नि।
3: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ। कानून अनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँसुकै भए पनि ठेकेदारलाई ल्याउन भन्नुभयो।
11: त्यो कन्ट्राक्टरलाई कहाँ छ यो धरतीमा कहाँ छ त्यसलाई खोजेर दिएर अब त्यसलाई पनि हेराख्नु, घर पठाउने होइन, त्यसले काम गरेर पनि खुट्टा भाँच्दिनु, मतलब भएन यिनीहरूलाई, यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल छाप्नु पऱ्यो, यहाँको पब्लिकले धेरै दुःख पायो है, यिनीहरूलाई काम गराउनु पऱ्यो राम्रोसँग, यो पोलको है बिजुलीको पोलको, अनि यहाँको मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ, कन्स्ट्रक्सन कम्प्लिट गर्नलाई कति मेटेरियल चाहिन्छ उहाँहरूलाई बरु।
3: अर्थमन्त्री सोनी मुवाग्लेले संसदमा धम्की दिएको भन्दै एमाले आपत्ति जनाएको छ। प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले आपत्तिसहित पुराना फाइल खोल्न चुनौती दिनुभएको हो।
12: प्रतिपक्षहरूले बजेटसित जोडिएर लाएका सुझाव सल्लाह प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको, कसलाई लक्षित गर्नुभयो? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। नम्बर 1, टी स्टेटको फाइल 1 नम्बरमा खोलियोस्, ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ ती खुलियोस्।
3: राष्ट्रिय सभाकी एमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले मान्छेलाई मान्छे समेत गर्न छोडेको टिप्पणी गर्नुभएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य झाँक्री,
13: चुनाव अघि यो गीत एकदमै भाइरल थियो, गाइता बाँधो ढुङ्ग्रोमा मुही छैन, गरिबको चमेली बोलिदिने कोही छैन, चुनाव जितेपछि न गरिब, न इन्साफ, न मही, न ढुङ्ग्रो, सबका सब डिलिट भएका छन्। चटक्कै पपुलिस्टहरूको चुनावी राजनीतिले छोपेको निर्वाचन र परिणाम हुने यस्तै हो। के यस्तो गीत गाउने राज्य सत्तामा पुगिसकेपछि त्यस्तो राज्य सत्ताले मान्छेलाई मान्छेको रूपमा हेरेको छ, मान्छेलाई मान्छे मानेको छ? यदि मानेको छ भने वनमा न्युरो टिपेर बेचेर गुजारा चलाउने गरिबहरू, एउटा टेम्पोमा फलफुल बेचेर गुजारा चलाउने गरिबका टेम्पोहरू किन ठेल्छ त यो सरकार?
3: मध्य प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 41,13,86,00,000 रुपियाँ बराबरको बजेट ल्याएको छ। सोमबार बसेको मध्य प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालू आर्थिक वर्षको बजेट भन्दा कम बजेट प्रस्तुत गर्नु भएको हो। मध्य प्रदेशले चालू आर्थिक वर्षको लागि 46,98,33,00,000 रुपियाँ बराबरको बजेट ल्याएको थियो। प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट निर्माण गरेको छ। अब खबर फटाफट।
6: स्याङ्जा वालिङ 9 पूर्व सैनिकका सन्तान र महिलाका लागि सिलाइ कटाई र कम्प्युटर तालिम, सिलाइ कटाईमा 20 महिला र कम्प्युटर तालिममा 30 बालबालिका सहभागी, वर्षैभर 3-3 र 6-6 महिने तालिम हुँदै। झापामा बिर्ता मोड रोजगार मेला, रोजगार मेलामा सहभागी 25 रोजगारदातासँग 176 जनाले आवेदन दिएकोमा 164 युवालाई रोजगारी। गर्मी बढेसँगै महोत्तरीमा सर्पले टोकेका बिरामीको संख्या बढ्दै पछिल्ला दिनमा प्रादेशिक अस्पताल जलेश्वरमा दैनिक औसत 5 सर्पदंशका बिरामी पुग्न थाले। वैशाखमा 23 सर्पदंशका बिरामी आएकोमा जेठ लागे।
3: अहिलेसम्मका खबर यति नै।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा इरान र अमेरिकाले सैन्य कारवाही अन्त्य गर्न सहमतिमा पुगेको घोषणा गरेसँगै अन्तर्राष्ट्रिय स्तरमा त्यसको स्वागत।
1: गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ।
0: चिया निर्यातको समस्या हल गर्न सरकारले के गरिरहेको छ,
2: त्यो विषयलाई समाधान गर्ने भनेर आज पहिलो बैठक बसेको थियो। कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने सुरुवात होला भन्ने बुझ्छु मैले।
0: र साउदी अरबमा ठुलो संख्यामा नेपाली सहितका गैर कानुनी श्रमिक पक्राउ परेका विषयमा एक चर्चा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
1: समाचार पढिन्द्र दाहालबाट सुन्नुहोस्। लेबननको सरकारी सञ्चार माध्यमले देशको दक्षिणी भागमा भएको कार बम हमलामा एकजना मारिएको जनाएको छ। इरान र अमेरिकाले लेबननी भूभाग सहितका क्षेत्रमा युद्ध अन्त्य गर्न सम्झौता गरेको घोषणा गरेको बताएको केही घण्टामा यो घटना भएको हो। यसअघि लेबननका राष्ट्रपतिले उक्त सहमतिले जारी द्वन्द्वलाई पूर्ण रूपमा अन्त्य गराउने बताएका थिए, तर इजरायल स्थित वरिष्ठ राजनीतिज्ञहरूले त्यसको आलोचना गरिरहेका छन्। इजरायली रक्षा मन्त्री इस्राएल काट्सले सहमति भए पनि दक्षिण लेबनानमा कब्जा गरिएको भूभागबाट इजरायलका सेना नफर्कने चेतावनी दिएका छन्। विश्वभरका विभिन्न देशहरूले संयुक्त राज्य अमेरिका र इरानले युद्ध अन्त्यका लागि सम्झौताको प्रारूपमा सहमति भएको भन्दै गरेको घोषणाको स्वागत गरिरहेका छन्। चीन, साउदी अरेबिया र कुवेतले दीर्घकालीन शान्ति निम्त्याउने भन्दै सम्झौताको स्वागत गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी र इटलीले यसलाई विश्व अर्थतन्त्रमा स्थिरता दिने अवसर भनेका छन्। राष्ट्रपति ट्रम्पले सम्झौताले इरानमाथिको सामुद्रिक नाकाबन्दी हटाउने र उनकै शब्दमा टोल शुल्क बिना हुर्मुज जलमार्ग सञ्चालन हुने बताएका छन्। सम्झौताका विस्तृत बुदाहरू अझै अस्पष्ट छन्। वाशिङटनबाट बीबीसीका टम बेटम्यान भन्छन्, आधारभूत रूपमा यो सम्झौताले अमेरिकीहरूले इरानी बन्दरगाहमाथिको सामुद्रिक नाकाबन्दी हटाएको बदलामा होर्मुज जलमार्गलाई खुलाउँछ, जसका कारण आफू युद्धमा गएको राष्ट्रपति ट्रम्पले बताएका थिए त्यसलाई ठोस रूपमा सम्बोधन गरिएको छैन र थप 60 दिनमा सम्झौता गर्ने भनिएको छ। बीबीसीका टम बेटम्यान। इरानी सञ्चार माध्यमहरूले प्रारम्भिक चरणमा मात्रै पानी जहाजहरूले शुल्क बिना ढुवानी गर्न पाउन सक्ने उल्लेख गरेका छन्। कियेभमा रहेको 1000 वर्ष पुरानो एउटा धार्मिक स्थलमा रुसी हवाई आक्रमणले ठूलो क्षति पुर्याएपछि अन्तर्राष्ट्रिय स्तरबाट त्यसको निन्दा भइरहेको छ। युरोपेली संघका विदेश नीति प्रमुखले त्यसलाई युद्ध अपराध भनेका छन् भने फ्रान्सका विदेश मन्त्रीले त्यो नोट्रेडाममा बम हमला गर्नु सरह भएको टिप्पणी गरेका छन्। युक्रेनको अर्थोडक्स चर्चका प्रमुखले उनकै शब्दमा क्राइस्ट विरोधी क्रेमलिनले योभन्दा बढी के गर्न सक्छ भनेर प्रश्न गरेका छन्। रुसले आफूले उक्त आक्रमण गरेको अस्वीकार गरेको छ। सिन्धु घाटी सभ्यताको सबैभन्दा प्रसिद्ध एकजना नर्तकीको मूर्तिलाई छाती छोपेको अवस्थामा भारतको माध्यमिक विद्यालयको पाठ्यक्रममा देखाइएपछि त्यसलाई लिएर विवाद उत्पन्न भएको छ। 4500 वर्ष पुरानो ढलुटको उक्त मूर्तिको चित्र विद्यालय पाठ्यक्रममा दशकौंदेखि समावेश हुँदै आएको छ, जहाँ नर्तकीको छाती मूल मूर्तिमा जस्तै खुला देखिँदै आएको थियो। अधिकारीहरूले आलोचनाबारे जवाब दिएका छैनन्, तर पुस्तक प्रकाशन सम्बन्धी विभागले त्यसको पुनरावलोकन गरिरहेको जनाइएको छ। र इरानको फुटबल टोली सोमबार राति हुने न्युजिल्यान्डसँगको खेलको पूर्व सन्ध्यामा मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा प्रवेश गरेको छ। टिहानाबाट छोटो उडान गरेर टोली लस एन्जलस आएको हो। टोलीका कैयौं अधिकारीहरूलाई अमेरिकी भिसा उपलब्ध नगराइएपछि उनीहरू स्थानान्तरण हुन बाध्य भएका थिए। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। इरान र संयुक्त राज्य अमेरिकाले सैन्य कारवाही अन्त्य गर्न आफूहरूबीच सहमति भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय स्तरमा उक्त सम्झौताको स्वागत भएको छ। उक्त घोषणा भए यता विश्व बजारमा तेलको मूल्य घटेको छ। इरानमा उक्त सहमतिलाई तेहरानको विजय र अमेरिका अनि इजरायलको हारका रूपमा प्रस्तुत गरिँदैछ। तर इजरायलका रक्षा मन्त्रीले दक्षिण लेबननमा अधीनस्थ भूभागबाट आफ्नो सेना फिर्ता नहुने बताएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुन्नुहोस्, फणीन्द्र दाहालबाट।
1: सम्झौतामा उल्लेख गरिएका बुदाहरू सार्वजनिक गरिएका छैनन्, तर इरानको सरकारी सञ्चार माध्यमले त्यसमा प्रतिबन्धहरू हटाइने, इरानले परमाणु अस्त्र उत्पादन नगर्ने प्रतिबद्धता जनाउने र होर्मुज जलमार्ग 30 दिनभित्र खुला गरिने विषय समेटिएको जनाएका छन्। इरानका उपविदेश मन्त्री काजेम घरी बाबादीले अन्तिम सम्झौता 60 दिनभित्र हुने र इरानका कैयौं मुद्दाहरू सम्बोधन हुन बाँकी रहेको बताएका छन्। उनले भने, दुईवटा घटनाहरू हुन लागेका छन् र तत्कालै हुँदैछन्। गैराती सोमबार सबेरैबाट तत्कालै र स्थायी रूपमा सबै मोर्चाबाट युद्ध र सैन्य कारवाही लेबनन सहितमा अन्त्य भएको छ। दोस्रो विकासक्रममा अमेरिकाले इस्लामिक गणतन्त्र इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी हटाएको छ, जसलाई अमेरिकी राष्ट्रपतिले पनि आफ्नो वक्तव्यमा उल्लेख गरेका छन्। लेबननको हकमा पनि अमेरिका र इरान दुवैले तत्कालै र स्थायी सैन्य कारवाही अन्त्यको घोषणा गरेको वार्ता प्रक्रियामा संलग्न रहेको पाकिस्तानले जनाएको छ। लेबननका राष्ट्रपति योजेफ आउनले हिंसाको चक्र साँच्चीकै अन्त्य हुने व्यावहारिक कदमहरूको अपेक्षा आफ्नो मुलुकले गरेको बताए। इजरायल र इरानको समर्थन पाएको समूह हिजबुल्लाले यो सम्झौताको प्रारूपलाई पालना गर्छन् कि गर्दैनन् भन्ने प्रश्न छैन। इजरायलका रक्षा मन्त्रीले आफ्नो सेना लेबननभित्रै रहने बताएका छन् भने इरानले सम्पूर्ण रूपमा सैन्य कारवाही बन्द हुनुपर्ने माग गरेको छ। राष्ट्रपति ट्रम्पले तेललाई बग्न देऊ भन्दै घोषणा गरेपछि बीबीसी भेरिफाईले हुर्मुज जलमार्ग हुँदै पानी जहाजको आवत जावत भएको विषयबारे तथ्य जाँच गरिरहेको छ। त्यसमा थप दुई पानी जहाज हुर्मुज जलमार्गबाट बाहिरिरहेको देख्न सकिन्छ। यसअघि तेलको मूल्य घटेको थियो। बीबीसीका आर्थिक सम्पादक भन्छन्, विश्व अर्थतन्त्र सामान्य अवस्थामा फर्कन अझै केही समय लाग्छ, तर यो साँच्ची नै सकारात्मक समाचार हो। अमेरिका र इजरायलले फेब्रुअरी 28 इरानमाथि व्यापक हमला सुरु गरेका थिए। जवाबमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमाथि आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग हुर्मुज जलमार्ग बन्द गरिदियो। त्यसका कारण विश्वभरको आपूर्ति प्रणालीमाथि गम्भीर असर परिरहेको छ।
0: अब अर्को प्रसङ्ग, भारततर्फ निर्यात हुँदै आएको नेपाली चियामा देखिएको अवरोध समाधान गर्न कूटनीतिक पहल अघि बढाउने दिशामा छलफल थालिएको अधिकारीहरूले बताएका छन्। त्यसबारे आवश्यक पहल गर्ने गरी उच्च तहमा छलफल भइरहेको आफूले बुझेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले बीबीसीलाई बताए। अवरोध समाधानका लागि सरकारी प्रयास प्रभावकारी हुन नसकेको भन्दै व्यवसायीहरूले असन्तुष्टि जनाइरहेका छन्। प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका कतिपय सदस्यहरूले समेत यस विषयमा सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। भारतको चिया सम्बद्ध निकायले परीक्षण प्रक्रियामा कडाई गरेपछि पछिल्ला केही सातादेखि नेपाली चियाको निर्यात प्रभावित हुँदै आएको छ। चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा 4 अर्ब रुपियाँ बराबरको चिया निर्यात गर्दै आएको छ। यसै सन्दर्भमा हामीले मन्त्रालयका प्रवक्ता सुवेदीलाई टेलिफोन सम्पर्क गरी सुरुमा चिया निर्यातमा देखिएको समस्या हल गर्न सरकारले के गरिरहेको छ भनेर सोधेका छौँ।
2: अब यसमा सामान्य पहल पहिला मन्त्रालय लिएकै हो, कूटनैतिक नियोग वाणिज्य दूत मार्फत पहल लिए पछाडि केही समाधान भएको जस्तो पनि अवस्था थियो, तर अहिले आएर फेरि रोकियो, हामीलाई समस्या पर्यो, हामी बन्द गर्छौँ उद्योग भनेर चाहिँ आज मिडियाहरूमा देखियो, मान्यजीहरूले उठाउनु पनि स्वाभाविकै विषय भयो होइन त। त्यो हिसाबले अब यसलाई चाहिँ उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालय जोइन्टली यो विषयलाई समाधान गर्ने भनेर आज बैठक पहिलो बैठक बसेको थियो। सचिव त्यसमा उपस्थित हुनुहुन्थ्यो। सम्भवतः यो अब कूटनीतिक पहल र उच्च स्तरीय समाधानको उपाय निकाल्ने सुरुवात होला भन्ने बुझ्छु मैले।
3: यो समस्याको बारेमा चाहिँ सरकारले के गरिराखेको छ भनेर हामीले प्रश्नसँग जानकारीसम्म पनि पाएनौँ भन्ने व्यवसायीहरूको गुनासो छ, त्यसबारे के भन्नुहुन्छ?
2: अब यसमा मन्त्रालय तहबाट भारतमा रहेका नेपाली कूटनीतिक नियोग वाणिज्य दूत मार्फत पहलहरू भएकै हो, अनि त्यसमा भनौँ न अब विदेश पठाउनेको हकमा, थर्ड कन्ट्री जानेको हकमा यो परीक्षण निरन्तर हुने, भारतमा कन्जम्सन गर्नेको हकमा नमुनाको आधारमा परीक्षण हुने भन्ने हिसाबले बिचमा भएको पहलबाट भएको समाधान हो। तर अहिले चाहिँ फेरि त्यो खालको निरन्तरता भएन भनेर व्यवसायहरूले भन्नुहुन्छ।
3: यसमा चाहिँ यो समस्या आउनुको कारणबारे मन्त्रालयको अथवा सरकारको बुझाइ चाहिँ के छ?
2: यो कारण त सबै कुराको ठ्याक्कै अनुमान लगाउनु त्यति सरल विषय होइन, अरू विभिन्न कुरासँग पनि जोडिन सक्छ, द्विपक्षीय सम्बन्धको विषय पनि भयो होइन त। र अब ल्याब टेस्ट गर्ने, गुणस्तर कायम गर्ने विषयमा फेरि हामी गर्दैनौँ भन्न पनि त्यति सरल विषय भएन। त्यसैले अब स्याम्पलिङ आधारमा कति कति अवधिमा गर्ने भन्ने तर्फ नै सायद यो कूटनीतिक समाधानको पहल होला।
3: यो प्रश्न चाहिँ मैले किन पनि सोधेको भने कतिपयको अनुमान चाहिँ नेपालले भारतबाट नेपालभित्र नै खास गरी केरा र आँपमा अलिकति कडाई गरेको कारण त्यसको प्रत्युत्तर हो कि भन्ने आशंका गर्दोरहेछन्, त्यस कारणले मात्रै
2: अनुमान त धेरै हुन्छन्। तर नेपाल सानो बजार भएको मुलुकमा त्यति धेरै आशंका गरेर भारतीय सरकारले रोक्यो होला जस्तो चाहिँ लाग्दैन।
3: अब यहाँनिर यो समस्या हल नभइन्जेल व्यवसायीहरूको मर्का त आफ्नो ठाउँमा छँदैछ, एउटा चाहिँ पारी गइसकेका सामानहरू स्टकमा छन्, अर्को चाहिँ यता निर्यात गर्न ठिक्क पारेर राखेका वस्तु अर्को समस्या भयो, तिनलाई के गर्ने भन्ने बारेमा अर्को विकल्प चाहिँ के हुन सक्ने देखिन्छ, किनभने व्यवसायीहरूले बङ्गलादेश पाकिस्तान पठाउने लगायतका विकल्प पनि हुन सक्छन् कि भनेर
2: हजुर ठिकै हो, यहाँले उठाउनु भएको विषय ठिकै हो, तर सरासर इन्डियामा अथवा भारततिरको चाहिँ बजारमा जाने गरेकोमा तुरुन्त तेस्रो कन्ट्री जाने विषयको लागि फेरि तयारी समय लाग्ला होइन, त्यो हिसाबले तत्कालीन आंशिक समाधान हुनसक्छ तर पूर्ण समाधानको लागि भारततर्फ नै हामीले चाहिँ पहल गर्नुपर्छ भन्ने बुझ्छु मैले।
3: अब यसमा जो समस्यामा परेका छन् र तपाईँहरूको जवाफको अथवा तपाईँहरूको कदमको प्रतीक्षामा छन् ती व्यवसायीहरूलाई चाहिँ सरकारका तर्फबाट के भन्नुहुन्छ तपाईँ?
2: व्यवसायको पक्षमा नै मन्त्रालय र सरकारले चासोका साथ संवेदनशीलतापूर्वक काम गरिरहेको छ, धेरै नातिनु होला, समाधान चाहिँ निस्कन्छ।
3: तपाईँले आज बैठक पनि यस विषयमा बस्यो भन्नुभयो, अबको प्रक्रिया चाहिँ के हुन्छ संक्षेपमा अन्तिममा?
2: अब आवश्यक पर्यो भने थप संवादहरू पनि गरिकन त्यसपछि भारतीय पक्षसँग परराष्ट्र मन्त्रालय मार्फत पहलहरू हुन्छ भन्ने बुझ्छु मैले।
0: उनी थिए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। अब अर्को विषय, हालै साउदी अरबमा गैर कानूनी हैसियतमा रहेका श्रमिकहरू विरुद्ध गरिएको व्यापक कार्यवाहीका क्रममा हालसम्म 84 नेपालीहरू पनि स्वदेश फर्काउने सूचीमा परेको रियाद स्थित नेपाली दूतावासले जनाएको छ। यही जुन महिनाको 4-10 तारिखमा देशव्यापी रूपमा चलाइएको त्यस्तो कार्यवाहीमा हजारौंको संख्यामा विदेशी श्रमिकहरू पक्राउ परेका थिए। यसै विषयमा हामीले केही बेर अघि रियाद स्थित नेपाली दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीलाई सम्पर्क गरी पक्राउ परेका नेपाली बारे तपाईँहरूलाई के थाहा छ भनेर सोधेका छौँ।
4: अघिल्लो साताको तथ्याङ्क हेर्दाखेरि करिब 84 डिपोर्टेसन सेन्टरमा राखेको भन्ने हामीसँग सूचना छ। यो चाहिँ पूर्वी क्षेत्र दम्माम जुबेर लगायतको क्षेत्रमा 37 र हाम्रो रियाद क्षेत्रमा चाहिँ 47।
5: साउदी सरकारले चाहिँ के कारणहरू खुलाउने गरेको छ उनीहरूलाई पक्राउ गर्नुपर्नका कारण बारे चाहिँ?
4: धेरै जसो प्राप्त गर्ने कारणहरू चाहिँ रेसिडेन्ट आइडी सकिएको अर्थात् कम्पनीहरूले आफ्नो कम्पनीमा काम गर्न ल्याएको श्रमिक चाहिँ भागेर अन्यत्र काम गरेको अवस्था वा विशेष गरी यहाँ चाहिँ यो सडकहरूमा माग्ने गाडीहरू पुछिदिने जस्ता क्रियाकलापहरूमा संलग्न भएको पाइएमा पनि उहाँहरूलाई चाहिँ सिधै डिपोर्ट गर्ने हुन्छ। अनि अर्को यो सपिङ मलहरूमा सपिङ सेन्टरहरूमा कहिलेकाहीँ नक्कली पैसाहरू पर्ने अर्थात् सामानहरू यत्तिकै चोरिदिने लगिदिने निकालिदिने जस्तो केसहरूमा चाहिँ बढी डिपोर्ट गरेको छ। तर हाम्रो नेपालीहरूको हकमा चाहिँ 3 कारण चाहिँ मुख्य देखिन्छ। एउटा अकामा एक्सपायर छ, अर्को चाहिँ कम्पनीले रन अवे गरेको, त्यसपछिको भनेको चाहिँ यो सडकमा अवाञ्छित क्रियाकलाप गरेको भन्ने चाहिँ बढी जसो हामी पाउँछौँ। तर यसको अर्को फेरि पक्ष के छ भने साउदीबाट रिटर्न हुनको लागि आफ्नो देश फर्किनको लागि एक्जिट भिसा अनिवार्य भएको छ विद्यमान कानुनी व्यवस्था। यो कानुनी व्यवस्थामा अलिकति झन्झटिलो जस्तो अनि प्रोसेस पुर्याउनलाई गाह्रो हुने जस्तो पनि नागरिकहरूले फिल गर्नुहुन्छ।
5: 384,000 जति नेपाली त्यहाँ छन् भनिन्छ परराष्ट्र मन्त्रालयकै विवरण अनुसार, कति जति होला नेपालीहरू त्यहाँ आफ्नो श्रमको हैसियत गुमाएर या आवासीय अनुमति गुमाएर बसिरहेकाहरू?
4: 50,000-1,00,000 संख्यामा चाहिँ ती व्यक्तिहरू अझै पनि अकामा एक्सपायर हुने एक्सपायर भएको मेसेजहरू अङ्ग्रेजीमा अरबीमा हाम्रो चाहिँ उहाँहरूको मोबाइलमा जानेर त्यो मोबाइलमा के मेसेज आयो भनेर इग्नोर गरेको कारणले उहाँहरू त्यो स्ट्याटसमा हुनुहुन्छ भन्ने चाहिँ हाम्रो अनुमान छ। तैपनि हामीले ती कम्पनीहरूसँग समन्वय हुँदाखेरि सबै कम्पनीहरूलाई अप टु डेट अकामा राखिदिनलाई अनुरोध गर्ने गरेका छौँ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अमेरिका र इरानले शान्ति सम्झौताको खाका तयार भएको घोषणा गरेका छन्।
4: सबै मोर्चामा लडाई रोक्ने र होर्मुज जलमार्ग खोल्ने लगायतका विषय समितिको सहमतिमा आउँदो शुक्रबार स्विजरल्याण्डमा हस्ताक्षर हुने खबर छ। फक्स न्यूजसँगको कुराकानीमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अभूतपूर्व सहमति हुन लागेको बताउनु भएको छ।
5: If the Iranians comply with this deal, it is going to fundamentally transform the Middle East for the next 50 years. It's going to end the war. It's going to make the Middle East more investable. It's going to mean a lot of prosperity, lower energy prices for the American people.
4: Belayat, France, Germany, and Italy le samyukta vigyapti nikaldai samjhauta ko swagat gareka chan. Belayati pradhanmantri Sir Keir Starmer.
6: This is a hugely significant moment. We have long called for de-escalation, and it is vital that all parties seize this opportunity to secure stability in the region and restore freedom of navigation in the Strait of Hormuz.
4: तर इजरायलले भने आफ्ना सैनिकले लेबनन नछाड्ने अडान लिएको छ। अमेरिका इरान बीच सहमति हुने खबर आए लगतै सेयरको भाव बढेको छ भने तेलको मूल्य घटेको छ। अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ आलन आयडले अमेरिकाले आफ्नो रणनीतिक लक्ष्य प्राप्त नगरेको टिप्पणी गर्नुभएको छ।
7: Yes, we sunk their navy. Yes, we blew up their air force, but Iran's nuclear program it still exists. It's going to be able to reconstitute its missiles. It's going to be able to close the Strait of Hormuz anytime it wishes to in the future. So there are no real winners in this war.
3: नयाँ संसद भवनको काम समयमै नसकेको भन्दै सभामुख डोल प्रसाद अरियाल निर्माण कम्पनीका प्रतिनिधिसँग जोगिनु भएको छ। आज निर्माणाधीन संसद भवन हेर्न पुगेका सभामुख अरियालले अब पनि समयमा काम नगरिए दिनको 1 करोड जरिवाना गर्ने चेतावनी दिनुभएको छ।
8: तपाईँहरूले कुन दिन दिने हो त्यो दिन फिक्स गरौँ, नदिएदेखि पर डे 1 करोड तपाईँहरूले जरिवाना गराउने भनेर एउटा निर्णय गरौँ। यस्तो पनि हुन्छ, एकचोटि सहरीको मन्त्रीलाई बोलाउनु, सचिवलाई बोलाउनु, एकचोटि बसौँ, यस्तो भएन नि, यता मजा सिरियस नै भएन तपाईँहरू, यता एकदमै क्लियर भयो। अब होइन, तपाईँहरूको टिम सिरियस भएन म्याडम।
9: सर, अब यो चाहिँ हामीले 15 गतेलाई भनेर टार्गेट गरेको हो, त्यो बेलामा चाहिँ बजेट भाषणमा यो दुईवटा रोगको मल्टिमिडिया सबै रेडी गरिसकेकै हो सर, त्यो गर्नु
8: होइन, त्यसपछि हामीले आएन छोड्दै हुन्छ फुल फ्लेज हजुरले कहिले दिनु त, हजुरहरूले भने अब पैसा दिन्छु भन्नुभयो 9 गते भन्नुभयो, त्यसै 15 गते भन्नुभयो, जेट भन्नुभयो, अब अहिले पनि केही देखिन्न, अब एउटा बहाना बनाइरहनुहुन्छ, यसरी त भएन नि।
3: चालू आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले पुँजीगत बजेटको 32.53% मात्रै खर्च गरेको छ। पुँजीगत तर्फको 4.7 अर्ब मध्ये 11 महिना सकिँदा 1.32 अर्ब रुपियाँ मात्र खर्च भएको हो। गएको वर्ष 3.52 अर्बको बजेटमा यही समयमा 1.43 अर्ब रुपियाँ पुँजीगत खर्च भएको थियो। सरकारले चालू आर्थिक वर्षमा 19.64 अर्ब बराबरको बजेट कार्यान्वयन गरिरहेको। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म लक्ष्यको 68.56% भएको छ। चालू खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थातर्फ 81.47% खर्च भएको छ। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुका साथै बजार समेत चलायमान हुन सकेको छैन। यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11.10 अर्ब आमदानी गर्दा 13.46 अर्ब रुपियाँ खर्च पुगेको छ। अपुग 2.36 अर्ब रुपियाँका लागि सरकारले ऋण लिएको छ। मध्य प्रदेशले आगामी आर्थिक वर्ष 2083-84 लागि 41.13 करोड 86 लाख रुपियाँ बराबरको बजेट ल्याएको छ। सोमबार बसेको मध्य प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालू आर्थिक वर्षको बजेट भन्दा कम बजेट प्रस्तुत गर्नु भएको हो। मध्य प्रदेशले चालू आर्थिक वर्षको लागि 46.98 करोड़ 33 लाख रूपियाँ बराबरको बजेट ल्याएको थियो। प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट निर्माण गरेको छ। कोशी प्रदेश सरकारले आर्थिक वर्ष 2083-84 लागि 40.44 करोड़ 98 लाखको बजेट ल्याएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नयाँ संसद भवनको काम समयमै नसकेको भन्दै सभामुख डोलप्रसाद अर्याल निर्माण कम्पनीका प्रतिनिधिसँग झोक्किनु भएको छ। निर्माणाधीन संसद भवन हेर्न पुगेका सभामुख अर्यालले अब पनि समयमा काम नगरिए दिनको 1 करोड़ जरिवाना गर्ने चेतावनी समेत दिनुभएको छ।
4: तपाईँहरूले कुन दिन दिनियो त्यो दिन फिक्स गरौँ, नदिएदेखि पर डे 1 करोड़ तपाईँ जरिवाना गराउने भनेर एउटा निर्णय गरौँ। यस्तो पनि हुन्छ, एकचोटि सहरीको मन्त्रीलाई बोलाउनु, सचिवलाई बोलाउनु, एकचोटि बसौँ, यो त भएन नि, यो त मजाले भयो, यस्तो सिरियस नै भएन तपाईँहरू, यो त एकदमै क्लियर भयो अब होइन, तपाईँहरूको टिम सिरियस भएन म्याडम।
5: सर, अब यो चाहिँ हामीले 15 गतेलाई भनेर टार्गेट गरेको हो, त्यो बेलामा चाहिँ बजेट भाषणमा यो 2 रोगको मल्टिमिडिया सबै रेडी गरिसकेकै हो सर, त्यो गर्नु
4: कुरा होइन। त्यसपछि हामीले आएन छोड्दै हुन्छ, फुल फ्लेज हजुरले कहिले दिनु त, हजुरहरूले भने हो पैसा दिन्छु भन्नु, 9 गते भन्नुभयो, त्यसपछि 15 गते भन्नुभयो, जेठ भन्नुभयो, अब अहिले पनि केही देखिन्न, अब एउटा बहाना बनाइरहनुहुन्छ, यसरी त भएन नि।
3: अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा धम्की दिएको भन्दै एमाले आपत्ति जनाएको छ। प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले आपत्ति सहित पुराना फाइल खोल्न चुनौती दिनुभएको हो।
6: प्रतिपक्षहरूले बजेटसित जोडिएर लाएका सुझाव, सल्लाह, प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको, कसलाई लक्षित गर्नुभयो? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। नम्बर 1, टी स्टेटको फाइल 1 नम्बरमा खोलियोस्। ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ, ती खुलियोस्। साँचो कुरा जे हो त्यो बाहिर ल्याइयोस्। आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनन् भने, त्यसको कठघरामा मान्छेको स्वाभिमानमाथि आँच आउने गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर त्यसको कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नुहुन्छ?
3: राष्ट्रिय सभा केमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले मान्छेलाई मान्छे समेत गन्न छाडेको टिप्पणी गर्नुभएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य झाँक्री,
7: चुनाव अघि यो गीत एकदमै भाइरल थियो, गाई त बाँध्यो ढुङ्ग्रोमा मुही छैन, गरिबको चमेली बोलिदिने कोही छैन। चुनाव जितेपछि न गरिब, न इन्साफ, न मही, न ढुङ्ग्रो, सबका सब डिलिट भएका छन्। चटक्कै पपुलिस्टहरूको चुनावी राजनीतिले छोपेको निर्वाचन र परिणाम हुने यस्तै हो। के यस्तो गीत गाउने राज्य सत्तामा पुगिसकेपछि त्यस्तो राज्य सत्ताले मान्छेलाई मान्छेको रूपमा हेरेको छ, मान्छेलाई मान्छे मानेको छ? यदि मानेको छ भने वनमा न्युरो टिपेर बेचेर गुजारा चलाउने गरिबहरू, एउटा टेम्पोमा फलफुल बेचेर गुजारा चलाउने गरिबका टेम्पोहरू किन ठेल्छ त यो सरकारले? त्यसकारण गरिबको टेम्पो हुत्ताइदिने, आफ्नो जिम्मेवारीमा नबस्ने यस्तै सरकारलाई हामीले हेरिरहने हो भने जनता अझै अलि अभिशप्त हुनेछन् कि यस्ता घटनाहरू हेरि नै रहनेछन्। त्यसकारण सरकार जिम्मेवार बनोस् र आफ्ना पुराना संकल्पहरूको स्मरण गरोस्।
3: अब खबर फटाफट।
8: स्याङ्जा वालिङ 9 पूर्व सैनिकका सन्तान र महिलाका लागि सिलाई कटाई र कम्प्युटर तालिम, सिलाई कटाईमा 20 महिला र कम्प्युटर तालिममा 30 बालबालिका सहभागी, वर्षैभर 3-3 र 6-6 महिने तालिम हुँदै। झापामा बिर्ता मोड रोजगार मेला, रोजगार मेलामा सहभागी 25 रोजगारदातासँग 176 जनाले आवेदन दिएकोमा 164 युवालाई रोजगारी। गर्मी बढेसँगै महोत्तरीमा सर्पले टोकेका बिरामीको संख्या बढ्दै पछिल्ला दिनमा प्रादेशिक अस्पताल जलेश्वरमा दैनिक औसत 5 सर्पदंशका बिरामी पुग्न थाले। वैशाखमा 23 सर्पदंशका बिरामी आएकोमा जेठ लागेपछि 56 उपचारका लागि आइसकेको अस्पतालको तथ्याङ्क। कैलालीको टिकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णालीको पक्की पुलको काम अन्तिम चरणमा, असोजमा सक्ने गरी ठेक्का लिएको काम असारमै सकिने भएपछि स्थानीय हर्षित। चितवनको कालिका 6 मौरी पालक 27 किसानलाई घार संख्याको आधारमा 25 किलोसम्म मौरीको आहार पराकण वितरण। बर्खाको बेला पनि पराकण पर्याप्त दिन सके रानीले अण्डा धेरै पार्ने र बर्खापछि उत्पादन बढ्ने। कञ्चनपुरको महेन्द्रनगरमा एन्फा कम्युनिटी कोर्स सुरु, आउँदो 4 गतेसम्म हुने कम्युनिटी कोर्समा बाजुरा, डोटी, कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिमका 45 प्रशिक्षार्थीलाई फुटबलको प्रशिक्षण दिइँदै। रसुवा लाङटाङ 4 क्यान्जिन गुम्बा लगायतका क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुग्यो। केन्द्रीय लाइन जोडिएपछि लाङटाङ क्षेत्रमा प्राधिकरणका करिब 200 घरधुरी उपभोक्ता थपिए। र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आउँदो 12 र 13 गते अलैँची महोत्सव हुँदै महोत्सवमा अलैँची किसान कार्यशाला, अलैँची व्यवसायी खरिदकर्ता र विक्रेता बीच अन्तर्क्रिया सहित अलैँची विज्ञले आधुनिक खेती र बजार बारेमा पनि जानकारी दिने।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश सभापतिमा 2 जनाको उम्मेदवारी गरे।

0: सन्या समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ। कानून अनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको हो। नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँसुकै भए पनि ठेकेदारलाई ल्याउन भन्नुभयो।
4: त्यो कन्ट्राक्टरलाई कहाँ छ यो धरतीमा कहाँ छ त्यसलाई खोजेर देखाएको त्यसलाई पनि हिराख्नु घर पठाउने होइन त्यसले काम गरेर पनि खुट्टा भाँच्दिनु मतलब भएन यिनीहरूलाई यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल छाप्नु पऱ्यो यहाँको पब्लिकले धेरै दुःख पायो है उनीहरूलाई काम गराउनु पऱ्यो राम्रोसँग यो पोलको है बिजुलीको पोलको अनि अर्को मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ कन्स्ट्रक्सन त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नलाई कति मेटेरियल चाहिन्छ उहाँहरूलाई बरु
3: चालु आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले पुँजीगत बजेटको 32.53% मात्रै खर्च गरेको छ।
5: पुँजीगत तर्फको 4 खर्ब 7 अर्ब मध्ये 11 महिना सकिँदा 1 खर्ब 32 अर्ब रुपियाँ मात्र खर्च भएको हो। गएको वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यही समयमा 1 खर्ब 43 अर्ब रुपियाँ पुँजीगत खर्च भएको थियो। सरकारले चालु आर्थिक वर्षमा 19 खर्ब 64 अर्ब 11 करोड़ बराबरको बजेट कार्यान्वयन गरिरहेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म लक्ष्यको 68.56% भएको छ। चालु खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थातर्फ 81.47% खर्च भएको छ। विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुका साथै बजार समेत चलायमान हुन सकेको छैन। यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ। 11 महिनामा सरकारले 11 खर्ब 10 अर्ब आमदानी गर्दा 13 खर्ब 46 अर्ब रुपियाँ खर्च पुगेको छ। अपुग 2 खर्ब 36 अर्ब रुपियाँका लागि सरकारले ऋण लिएको छ।
3: काठमाडौँ उपत्यका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले स्थायी पुनर्स्थापना र जमीनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्। किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितले प्रधानमन्त्री गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीको ध्यान आकर्षण गराएका हुन्। उनीहरूले उचित विकल्प कानूनी प्रक्रिया र क्षतिपूर्ति विनय राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा औषधोपचार र पोषणयुक्त खानाको अभाव रहेको उनीहरूको भनाइ छ। सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बालबालिका चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ। पीड़ितले एक हप्ताभित्र भूस्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्थाबारे निर्णय नभए यसअघि हटाएकै ठाउँमा फेरि बसोबास गर्ने चेतावनी दिएका छन्। काठमाडौँ महानगरले असार 5 गतेदेखि 26 गतेसम्म हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल पार्क डबली तथा चोकहरूमा टोल टोलमा फिल्म महोत्सव आयोजना गर्ने भएको छ। महानगरले पत्रकार सम्मेलन गर्दै महोत्सवको संकेत चिन्ह सार्वजनिक गरेको हो। महानगरका अनुसार महोत्सवको उद्घाटन असार 5 गते खुला मञ्चमा हुनेछ भने असार 6 गतेको कार्यक्रम व्हीकल फ्री असन क्षेत्रमा सञ्चालन गरिनेछ। नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ। बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरले 16 वर्ष मुनिकाहरूलाई सामाजिक सञ्जाल चलाउन रोक लगाउने नियम अर्को वर्षको वसन्तयामदेखि लागू हुने घोषणा गर्नुभएको छ। उहाँका अनुसार 16 वर्ष मुनिका बालबालिकालाई अनलाइनको जोखिमबाट जोगाउन इन्स्टाग्राम एक्स स्न्यापच्याट र टिकटक चलाउन रोक लगाइनेछ।
6: Speaking in Downing Street this morning, the Prime Minister said this is a policy that will give children their childhood back.
7: Social media is making children unhappy. It's making it easier for bullies to harass and abuse them. And it could even be harming their mental health.
6: Messaging apps will be exempt, but there will be restrictions on gaming platforms like Roblox. The Conservatives have welcomed it. Shadow Education Secretary Laura Trott believes children are crying out for a ban.
8: It's just the pressure for them every single day to reply to those messages, to look at those streaks, to do stuff that they don't want to do in order to get likes and clicks.
6: The NSPCC has called it a win for children and parents, but these young teens have their own thoughts on the regulations.
9: When you like first get the TikTok, a lot of people lie about their age.
10: Instead of actually banning it, we can come to an agreement to set a curfew.
6: The PM says he understands that some youngsters will get round the ban, but that's not a reason to not change the law.
7: We don't say, oh, look, a teenager managed to get a drink somehow, so let's not bother banning alcohol sales to children. We don't do that, do we?
6: The regulator Ofcom says it's ready to work closely with the government on the new rules. Tech expert Dan Sodergren says the big countries now have to play their part.
1: Your BSB is Radio.

0: सैन्य समुदायमा
1: लाइभ भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: लुम्बिनी प्रदेशका पहाड़ी जिल्लाका खामभाषी मगर समुदायको मुख्य चाड भूमिया पर्व शुरू भएको छ। परापूर्वकालदेखि हरेक वर्ष असार एक गतेदेखि हप्ता दस दिनसम्म यो पर्व मनाउने चलन छ। नेपालगंजबाट दिल बहादुर केसीको रिपोर्ट।
4: रूकुम, रोल्पा र बागलुङ जिल्लामा बसोबास गर्ने मगर खामभाषीहरूले नयाँ वर्षको रूपमा मनाइने भूमिया पर्वलाई धुमधामका साथ मनाउँछन्। पूर्वी रूकुमको भूमिया गाउँपालिका कि सुरबिरा खाम्सा पनि अहिले भूमिया पर्वको रौनकमा हुनुहुन्छ।
5: एकदम रमाइलो छ दाजुभाइ, अब बच्चा बच्चीदेखि बुवा आमादेखि भेट हुने अनि नाच्ने रमाउने अनि कुराकानी गर्ने।
4: भूमिया शब्दको अर्थ भूमि वा धरतीसँग सम्बन्धित मानिन्छ। यो पूजा विशेष गरी बर्खायाम सुरु हुनु अघि वा खेतीपातीको मौसम प्रारम्भ हुने समयमा गरिन्छ। रुद्र काउसा,
6: एक प्रकार प्रकृतिका पृथ्वीका दिनहरू, त्यसैले हामीले चाहिँ पृथ्वीलाई नै मनाउनलाई हामीले दिनहरूले यसको चाहिँ हर्ष उल्लास साथ चाहिँ मनाउने गरिरहेका हौ।
4: आधुनिक जीवन शैलीको प्रभाव बढ्दै गए पनि मगर समुदायले यो परम्परालाई जोगाइरहेका छन्। स्थानीय सरकारले पनि भूमिया पर्वको संरक्षणमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठको भनाइ छ।
7: खाम मगरहरूको एकदमै मौलिक पहिचान हो, यो मौलिक संस्कार संस्कृति हो, यसलाई हामी युगौंसम्म चाहिँ जगेर्ना गर्न चाहन्छौँ।
4: भूमिया पूजा मगर समुदायको सांस्कृतिक सम्पदा, प्रकृति प्रतिको सम्मान र सामुदायिक सहकार्यको प्रतीक हो।
3: कैलालीको गोदावरी चार गाईमारीमा भीरबाट टेम्पू खसालिएको घटना छानबिन गर्न समिति गठन भएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको समक्षमा छानबिन समिति गठन गरेको हो। समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो। जेठ 29 गते अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पू भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि त्यसको देशव्यापी विरोध भयो। घटनाको अनुसन्धानका लागि प्रहरीले 12 वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ। परराष्ट्र मन्त्री शिशिर खनालको बेजिङ भ्रमणका क्रममा नेपाल चीन बीच द्विपक्षीय सम्बन्ध, विकास, सहयोग र परियोजना कार्यान्वयनलाई तीव्र बनाउने विषयमा महत्वपूर्ण सहमति भएको छ। चीनिया विदेश मन्त्री वाङ यीले विगतमा भएका सहमतिलाई छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै नेपालका पूर्वाधार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, डिजिटलाइजेशन, पर्यटन, मलापूर्ति तथा पेट्रोलियम र ग्यास अन्वेषण जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने आश्वासन दिनुभएको छ। चीनले नेपालका सुशासन र आर्थिक विकासका प्राथमिकतालाई पनि पूर्ण समर्थन गर्ने जनाएको छ। नेपाल पक्षले एक चीन नीति प्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने स्पष्ट गरेको छ। दुवै पक्षले एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र संवेदनशीलताको सम्मान गर्दै सहकार्य अझ मजबूत बनाउने सहमति गरेका छन्। भेटवार्तामा पहिलेका सहमति भएका परियोजना छिटो कार्यान्वयन गर्ने साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने विस्तारमा पनि सहमति भएको छ। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई अपरिचित नम्बरबाट आउने शंकास्पद एसएमएस प्रति सचेत रहन आग्रह गरेको छ। टेलिकमका अनुसार केही व्यक्तिले विभिन्न बैंक तथा कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी सेवाका खाता निलम्बित भएको वा अस्थायी रूपमा बन्द भएको बहाना बनाई ग्राहकलाई शंकास्पद लिंकमा प्रवेश गर्न प्रेरित गर्दै ठग्ने प्रयास गरिरहेका छन्। यस्ता सन्देश मार्फत ग्राहकको व्यक्तिगत तथा वित्तीय जानकारी चोरी गरी आर्थिक नोक्सानी पुर्याउने जोखिम रहेको भन्दै टेलिकमले सावधानी अपनाउ अनुरोध गरेको छ। नेपाल टेलिकमले ग्राहकलाई अपरिचित नम्बरबाट प्राप्त हुने सन्देशमा उल्लेखित लिंक नखोल्न, व्यक्तिगत विवरण साझा नगर्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा सम्बन्धित बैंक वा सेवा प्रदायकसँग सम्पर्क गर्न सुझाएको छ। टेलिकमले ग्राहकलाई साइबर ठगीबाट जोगिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। लेबननको दक्षिणी क्षेत्रमा कारलाई लक्षित गरी गरिएको इजरायली आक्रमणमा एकजनाको मृत्यु भएको छ। लेबननी संचार माध्यमका अनुसार आक्रमण बुधबार भएको हो। यो घटना अमेरिका र इरान बीच युद्ध अन्त्य गर्ने सहमति भएको केही घण्टापछि भएको हो। सम्झौताले लामो समयदेखि जारी तनाव कम हुने अपेक्षा गरिएको भए पनि क्षेत्रीय अस्थिरता भने अझै कायम रहेको देखिएको छ। यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्ट्रेट अफ होर्मुज तत्काल खोलिनुपर्ने र त्यहाँ कुनै पनि प्रकारको अवरोध वा शुल्क नलाग्ने अपेक्षा अमेरिकाले गरेको बताउनु भएको छ.
2: We fundamentally have all the cards here. We don't have to give the Iranians anything if they don't make the commitments that we want long term on the nuclear program. And even if we just stopped here, what would be true? Their military is destroyed.
3: फिफा विश्वकप 2026 मा नवप्रवेशी केप भर्डेसँग पूर्व विश्व विजेता स्पेन गोलरहित बराबरीमा रोकिएको छ. अमेरिकाको एटलान्टा स्थित एटलान्टा रङ्गशालामा भएको खेलमा गोलकिपर फोजिन्हाको उत्कृष्ट प्रदर्शनमा केप भर्डेले स्पेनलाई गोलरहित बराबरीमा रोक्यो.
1: यो पीएफबीएस गोर्खा रेडियो हो.

0: रेडियो
1: सैन्य समुदायमा
0: बेलायत भरि
1: ऑन एयर
0: एपमा
1: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सर्वोच्च अदालतले सार्वजनिक संरचना, सड़क पेटी, ढल, सड़क आदिको अव्यवस्थित अवस्था वा लापरवाहीका कारण व्यक्तिलाई क्षति पुगेमा सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्ने स्पष्ट आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुँयाल र नृपध्वज निर्मलाको संयुक्त इजलासले गरेको फैसलाको पूर्ण पाठमा सार्वजनिक संरचना उचित रूपमा व्यवस्थापन नगर्दा नागरिकलाई नोक्सान भएमा राज्य तथा सम्बन्धित निकाय जिम्मेवार हुने उल्लेख छ। अधिवक्ता सुदिग्य पन्तले दायर गरेको रिटमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाइएको थियो। रिटमा सड़क पेटी अतिक्रमण, ढल व्यवस्थापनको कमजोरी र असुरक्षित संरचनाका कारण हुने क्षतिको क्षतिपूर्ति सुनिश्चित गर्न माग गरिएको थियो। अदालतले काठमाडौँ महानगरपालिकालाई सड़क पेटीमा रहेका अतिक्रमण, निर्माण सामग्री, प्लेटफर्म, भर्याङ आदि हटाउन आदेश दिएको छ। साथै ढल, खुला वा बिग्रिएको स्थानमा आवश्यक मर्मत सम्मार गरी दुर्घटना र जनधनको क्षति रोक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिन भनिएको छ। त्यस्तै सड़क पेटी व्यवस्थापनमा अधिकार क्षेत्रको अस्पष्टता भएमा संघीय र स्थानीय निकायहरूले समन्वय, सहकार्य र सह अस्तित्वका आधारमा काम गर्नुपर्ने अदालतको निर्देश हुन्छ। बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि 66,93,33,33,000 बजेट विनियोजन गरेको छ।
1: आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो। उहाँका अनुसार पुँजीगततर्फ 43,97,14,00,000 अर्थात 65.69% र चालुतर्फ 82,96,19,00,000 अर्थात 34.31% विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रम मार्फत प्रदेशभित्र बसोबास गर्ने अति विपन्न 1,000 परिवारलाई घर बनाइदिन 20 करोड़ बजेट छुट्याएको छ। काठमाडौँ उपत्यकाको बढ्दो शहरी चाप र गाड़ी आवागमनको सहजताका लागि संघीय सरकारसँगको सहकार्यमा मेट्रो रेल सञ्चालन सम्भाव्यता अध्ययनका लागि र भीमफेदी कुलेखानी सुरुङ मार्ग सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरेको मन्त्री तामाङले बताउनु भएको छ। कुल विनियोजन मध्ये चालुतर्फ 22,96,19,00,000 अर्थात 34.31% र पुँजीगततर्फ 43,97,14,00,000 अर्थात कुल विनियोजनको 65.69% रहेको छ।
0: मध्य प्रदेशले आगामी आर्थिक वर्षका लागि 41,13,86,00,000 रुपियाँ बराबरको बजेट ल्याएको छ। मध्य प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालू आर्थिक वर्षको बजेट भन्दा कम बजेट प्रस्तुत गर्नुभएको हो। मध्य प्रदेशले चालू आर्थिक वर्षका लागि 46,98,33,00,000 रुपियाँ बराबरको बजेट ल्याएको थियो। प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट निर्माण गरेको छ। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन थालेको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोकका प्रक्रिया शुरू गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनबेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न निर्देशन दिएको छ। कृषि मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तोकेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा लागू गर्न सरकारवाला निकायलाई आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई समन्वय गरी कृषकलाई तोकिएको मूल्यमा धान बिक्री खरिद सुनिश्चित गर्न अनुरोध गरेको हो। अब खबर फटाफट।
2: स्याङ्जा वालिङ नौमा पूर्व सैनिकका सन्तान र महिलाका लागि सिलाइ कटाई र कम्प्युटर तालिम। सिलाइ कटाईमा 20 महिला र कम्प्युटर तालिममा 30 बालबालिका सहभागी। वर्षैभर 3-3 र 6-6 महिने तालिम हुँदै। झापामा बिर्ता मोड रोजगार मेला। रोजगार मेलामा सहभागी 25 रोजगारदातासँग 176 जनाले आवेदन दिएकोमा 164 युवालाई रोजगारी। गर्मी बढेसँगै महोत्तरीमा सर्पले टोकेका बिरामीको संख्या बढ्दै पछिल्ला दिनमा प्रादेशिक अस्पताल जलेश्वरमा दैनिक औसत 5 जना सर्पदंशका बिरामी पुग्न थाले। वैशाखमा 23 जना सर्पदंशका बिरामी आएकोमा जेठ लागेपछि 56 जना उपचारका लागि आइसकेको अस्पतालको तथ्याङ्क।

0: SBS Gorkha Radio. Sainya Samudai Ma.
1: Relying Buddy.
0: On air.
1: App Ma.
0: Ani Smart Speaker Ma Bunhos.
2: Play BFBS.
1: You. BFBS Gorkha Radio Ho.
0: Radio. Gorkha Radio Ho.
3: नयाँ संसद भवनको काम समयमै नसकेको भन्दै सभामुख डोलप्रसाद अर्याल निर्माण कम्पनीका प्रतिनिधिसँग झोक्किनु भएको छ। निर्माणाधीन संसद भवन हेर्न पुगेका सभामुख अर्यालले अब पनि समयमा काम नगरिए दिनको 1 करोड़ जरिवाना गर्ने चेतावनी समेत दिनुभएको छ।
4: तपाईँहरूले कुन दिन दिने हो त्यो दिन फिक्स गरौँ, नदिएदेखि पर डे 1 करोड़ तपाईँहरूले जरिवाना गराउने भनेर एउटा निर्णय गरौँ। यस्तो पनि हुन्छ, एकचोटि सहरीको मन्त्रीलाई बोलाउनु, सचिवलाई बोलाउनु, एकचोटि बसौँ, यो त भएन नि, यो त मजा सिरियस नै भएन तपाईँहरू, यो त एकदमै क्लियर भयो अब होइन, तपाईँहरूको टिम सिरियस भएन म्याडम।
5: सर अब यो चाहिँ हामीले 15 गतेलाई भनेर टार्गेट गरेको हो, त्यो बेलामा चाहिँ बजेट भाषणमा यो दुईवटा रोगको मल्टिमिडिया सबै रेडी गरिसकेकै हो सर, त्यो गर्नु
4: होइन, त्यसपछि हामीले आएन छोड्दै हुन्छ, फुल फ्लेजमा हजुरले कहिले दिनु त, हजुरहरूले भने हो पैसा दिन्छु भन्नु, 9 गते भन्नुभयो, त्यसपछि 15 गते भन्नुभयो, जेठ भन्नुभयो, अब अहिले पनि केही देखिन्न, अब एउटा बहाना बनाइरहनुहुन्छ, यसरी त भएन नि।
3: अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदमा धम्की दिएको भन्दै एमाले आपत्ति जनाएको छ। प्रश्नकर्ता सांसदहरूलाई फाइल खोल्ने धम्की दिएको भन्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले आपत्ति सहित पुराना फाइल खोल्न चुनौती दिनुभएको हो।
6: प्रतिपक्षले बजेटसित जोडिएर लाएका सुझाव सल्लाह प्रश्न गर्दै गर्दा अर्थमन्त्रीजीले जवाफ दिने क्रममा जे चिज बताउनु भयो धेरै आपत्तिजनक कुरा बताउनु भएको, कसलाई लक्षित गर्नुभएको? उहाँले फाइल खोल्ने धम्की दिनुभएको छ। नम्बर 1, टी स्टेटको फाइल 1 नम्बरमा खोलियोस्, ओम्नी हुन् कि वाइट बडी हुन् कि के फाइल हुन् तपाईँहरूको हातमा छ ती खोलियोस्, साँचो कुरा जियो त बाहिर ल्याइयोस्। आज लगाइरहेका आरोपहरू साबित भएनन् भने, छानबिनले सत्य ठहरिएनन् भने, त्यसको कठघरामा मान्छेको स्वाभिमानमाथि आँच आउने गम्भीर आरोपहरू लगाउने अनि त्यसको जिम्मेवारी लिएर त्यसको कठघरामा उभिने आँट उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न?
3: राष्ट्रिय सभाकी एमाले सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले मान्छेलाई मान्छे समेत गन्न छाडेको टिप्पणी गर्नुभएको छ। राष्ट्रिय सभा बैठकमा बोल्दै सदस्य झाँक्री,
7: चुनाव अघि यो गीत एकदमै भाइरल थियो, गाई त बाँध्यो ढुङ्ग्रोमा मै छैन, गरिबको चमेली बोलिदिने कोही छैन, चुनाव जितेपछि न गरिब न इन्साफ न मै न ढुङ्ग्रो सबका सब डिलिट भएका छन्। चटक्के पपुलिस्टहरूको चुनावी राजनीतिले छोपेको निर्वाचन र परिणाम हुने यस्तै हो। के यस्तो गीत गाउने राज्य सत्तामा पुगिसकेपछि त्यस्तो राज्य सत्ताले मान्छेलाई मान्छेको रूपमा हेरेको छ, मान्छेलाई मान्छे मानेको छ? यदि मानेको छ भने वनमा न्युरो टिपेर बेचेर गुजारा चलाउने गरिबहरू, एउटा टेम्पोमा फलफुल बेचेर गुजारा चलाउने गरिबका टेम्पोहरू किन ठेल्छ त यो सरकारले? त्यस कारण गरिबको टेम्पो हुत्ताइदिने, आफ्नो जिम्मेवारीमा नबस्ने यस्तै सरकारलाई हामीले हेरिरहने हो भने जनता अझै अझै अभिशप्त हुनेछन् कि यस्ता घटनाहरू हेरि नै रहनेछन्। त्यस कारण सरकार जिम्मेवार बनोस् र आफ्ना पुराना सङ्कल्पहरूको स्मरण गरोस्।
3: अब खबर फटाफट।
8: स्याङ्जा वालिङ 9 मा पूर्व सैनिकका सन्तान र महिलाका लागि सिलाइ कटाई र कम्प्युटर तालिम, सिलाइ कटाईमा 20 महिला र कम्प्युटर तालिममा 30 बालबालिका सहभागी, वर्षैभर 3-3 र 6-6 महिने तालिम हुँदै। झापामा बिर्ता मोड रोजगार मेला, रोजगार मेलामा सहभागी 25 रोजगारदातासँग 176 जनाले आवेदन दिएकोमा 164 युवालाई रोजगारी। गर्मी बढेसँगै महोत्तरीमा सर्पले टोकेका बिरामीको संख्या बढ्दै पछिल्ला दिनमा प्रादेशिक अस्पताल जलेश्वरमा दैनिक औसत 5 जना सर्पदंशका बिरामी पुग्न थाले। वैशाखमा 23 जना सर्पदंशका बिरामी आएकोमा जेठ लागेपछि 56 जना उपचारका लागि आइसकेको अस्पतालको तथ्याङ्क। कैलालीको टिकापुर नगरपालिका र बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णालीको पक्की पुलको काम अन्तिम चरणमा, असोजमा सक्ने गरी ठेक्का लिएको काम असारमै सकिने भएपछि स्थानीय हर्षित। चितवनको कालिका 6 मा मौरी पालक 27 किसानलाई घार संख्याको आधारमा 25 किलोसम्म मौरीको आहार पराकण वितरण। बर्खाको बेला पनि पराकण पर्याप्त दिन सके रानीले अण्डा धेरै पार्ने र बर्खापछि उत्पादन बढ्ने। कञ्चनपुरको महेन्द्रनगरमा एन्फा कम्युनिटी कोर्स सुरु, आउँदो 4 गतेसम्म हुने कम्युनिटी कोर्समा बाजुरा, डोटी, कैलाली, कञ्चनपुर लगायत सुदूरपश्चिमका 45 प्रशिक्षार्थीलाई फुटबलको प्रशिक्षण दिइँदै। रसुवा लाङटाङ 4 को क्यान्जिन गुम्बा लगायतका क्षेत्रमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुग्यो। केन्द्रीय लाइन जोडिएपछि लाङटाङ क्षेत्रमा प्राधिकरणका करिब 200 घरधुरी उपभोक्ता थपिए। र ताप्लेजुङको आठराय त्रिवेणी गाउँपालिकामा आउँदो 12 र 13 गते अलैँची महोत्सव हुँदै महोत्सवमा अलैँची किसान कार्यशाला, अलैँची व्यवसायी खरिदकर्ता र विक्रेता बीच अन्तर्क्रिया सहित अलैँची विज्ञले आधुनिक खेती र बजार बारेमा पनि जानकारी दिने।
3: राष्ट्रिय स्वतन्त्र पार्टीको सुदूरपश्चिम प्रदेश सभापतिमा 2 जनाको उम्मेदवारी परेको छ। यसै या प्रदेश सभापति प्रकाश विष्ट र जनक सिंह धामीको उम्मेदवारी।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काम नगर्ने ठेकेदारमाथि भौतिक आक्रमण गर्न निर्देशन दिएको पाइएको छ. कानून अनुसार जरिवाना र कैदको सजाय हुने भए पनि मन्त्री लम्सालले कानूनमा नरहेको भौतिक आक्रमण गर्न भन्दै मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको हो. नागढुङ्गा मुगलिन सड़क आयोजनाको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले यो धरतीमा जहाँसुकै भए पनि ठेकेदारलाई ल्याउन भन्नुभयो.
4: त्यसलाई पनि हेरिराख्नु, घर पठाउने होइन, त्यसले काम गरेर नि खुट्टा भाँच्दैन, मतलब भयो यिनीहरूलाई. यिनीहरूले चाहिँ चाँडैभन्दा चाँडै पोल छाप्नु पऱ्यो. यहाँको पब्लिकले धेरै दुःख पायो है, यिनीहरूलाई काम गराउनु पऱ्यो राम्रोसँग. यो पोलको है, बिजुलीको पोलको, अनि अर्को मेटेरियलको लागि पनि कति सहजीकरण गर्न सकिन्छ. कन्स्ट्रक्सन, त्यो कन्स्ट्रक्सन कम्प्लिट गर्नको लागि कति मेटेरियल चाहिन्छ उहाँहरूलाई बरु.
3: चालु आर्थिक वर्षको 11 महिना सकिँदा सरकारले पुँजीगत बजेटको 32.53% मात्रै खर्च गरेको छ.
5: पुँजीगत तर्फको 4 खर्ब 7 अर्ब मध्ये 11 महिना सकिँदा 1 खर्ब 32 अर्ब रुपियाँ मात्र खर्च भएको हो. गएको वर्ष 3 खर्ब 52 अर्बको बजेटमा यही समयमा 1 खर्ब 43 अर्ब रुपियाँ पुँजीगत खर्च भएको थियो. सरकारले चालु आर्थिक वर्षमा 19 खर्ब 64 अर्ब 11 करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ. महालेखा नियन्त्रकको कार्यालयका अनुसार जेठ मसान्तसम्म लक्ष्यको 68.56% भएको छ. चालु खर्च लक्ष्यको 76.91% र वित्तीय व्यवस्थातर्फ 81.47% खर्च भएको छ. विकास बजेट खर्च नहुँदा विकास निर्माणका काम नहुनुका साथै बजार समेत चलायमान हुन सकेको छैन. यस्तै राजस्व र आमदानी समेत 11 महिनामा लक्ष्यको 72.42% मात्र भएको छ. 11 महिनामा सरकारले 11 खर्ब 10 अर्ब आमदानी गर्दा 13 खर्ब 46 अर्ब रुपियाँ खर्च पुगेको छ. अपुग 2 खर्ब 36 अर्ब रुपियाँका लागि सरकारले ऋण लिएको छ.
3: काठमाडौँ उपत्यकाका भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीले स्थायी पुनर्स्थापना र जमिनको स्वामित्व माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाएका छन्. किर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टरमा राखिएका पीड़ितले प्रधानमन्त्री, गृहमन्त्री र भूमि व्यवस्था मन्त्रीको ध्यान आकर्षण गराएका हुन्. उनीहरूले उचित विकल्प, कानूनी प्रक्रिया र क्षतिपूर्ति बिनै राज्यले आफूहरूलाई जबरजस्ती विस्थापित गरेको आरोप लगाएका छन्। सेन्टरमा आधारभूत स्वास्थ्य सेवा, औषधोपचार र पोषणयुक्त खानाको अभाव रहेको उनीहरूको भनाइ छ. सेन्टरमा पर्याप्त सुरक्षा र गोपनीयता नहुँदा महिला तथा बालबालिका चरम असुरक्षाको जोखिममा परेको पनि ज्ञापन पत्रमा भनिएको छ. पीड़ितले एक हप्ताभित्र भू स्वामित्व सहितको पुनर्स्थापना र उचित व्यवस्था बारे निर्णय नभए यसअघि हटाएकै ठाउँमा फेरि बसोबास गर्ने चेतावनी दिएका छन्। काठमाडौँ महानगरले असार 5 गतेदेखि 26 गतेसम्म हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल, पार्क, डबली तथा चोकहरूमा टोल टोलमा फिल्म महोत्सव आयोजना गर्ने भएको छ. महानगरले पत्रकार सम्मेलन गर्दै महोत्सवको संकेत चिन्ह सार्वजनिक गरेको हो. महानगरका अनुसार महोत्सवको उद्घाटन असार 5 गते खुला मञ्चमा हुनेछ भने असार 6 गतेको कार्यक्रम व्हीकल फ्री असन क्षेत्रमा सञ्चालन गरिनेछ. नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महानगरले जनाएको छ. बेलायती प्रधानमन्त्री सर कियर स्टारमरले 16 वर्ष मुनिकाहरूलाई सामाजिक सञ्जाल चलाउन रोक लगाउने नियम अर्को वर्षको वसन्तयामदेखि लागू हुने घोषणा गर्नुभएको छ. उहाँका अनुसार 16 वर्ष मुनिका बालबालिकालाई अनलाइनको जोखिमबाट जोगाउन इन्स्टाग्राम, एक्स, स्न्यापच्याट र टिकटक चलाउन रोक लगाइनेछ. थप विकी टर्नरबाट.
6: Speaking in Downing Street this morning, the Prime Minister said this is a policy that will give children their childhood back.
7: Social media is making children unhappy. It's making it easier for bullies to harass and abuse them. And it could even be harming their mental health.
6: Messaging apps will be exempt, but there will be restrictions on gaming platforms like Roblox. The Conservatives have welcomed it. Shadow Education Secretary Laura Trott believes children are crying out for a ban.
8: It's just the pressure for them every single day to reply to those messages, to look at those streaks, to do stuff that they don't want to do in order to get likes and clicks.
6: The NSPCC has called it a win for children and parents, but these young teens have their own thoughts on the regulations.
9: When you like first get the TikTok, a lot of people lie about their age.
10: Instead of actually banning it, we can come to an agreement to set a curfew.
6: The PM says he understands that some youngsters will get round the ban, but that's not a reason to not change the law.
7: We don't say, oh, look, a teenager managed to get a drink somehow, so let's not bother banning alcohol sales to children. We don't do that, do we?
6: The regulator Ofcom says it's ready to work closely with the government on the new rules. Tech expert Dan Solomon says the big companies now have to pay their fine.

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: लुम्बिनी प्रदेशका पहाड़ी जिल्लाका खामभाषी मगर समुदायको मुख्य चाड भूमिया पर्व शुरू भएको छ. परापूर्व कालदेखि हरेक वर्ष असार एक गतेदेखि हप्ता दस दिनसम्म यो पर्व मनाउने चलन छ. नेपालगंजबाट दिल बहादुर केसीको रिपोर्ट.
4: रुकुम, रोल्पा र बागलुङ जिल्लामा बसोबास गर्ने मगर खामभाषीहरूले नयाँ वर्षको रूपमा मनाइने भूमिया पर्वलाई धुमधामका साथ मनाउँछन्. पूर्वी रुकुमको भूमिया गाउँपालिका कि सुरबिरा खाम्सा पनि अहिले भूमिया पर्वको रौनकमा हुनुहुन्छ.
5: एकदम रमाइलो छ दाजुभाइ, अब बच्चा बच्ची देखे, बुवा आमा देखे, भेट हुने अनि नाच्ने, रमाउने अनि कुराकानी गर्ने.
4: भूमिया शब्दको अर्थ भूमि वा धरतीसँग सम्बन्धित मानिन्छ. यो पूजा विशेष गरी बर्खायाम सुरु हुनु अघि वा खेतीपातीको मौसम प्रारम्भ हुने समयमा गरिन्छ. रुद्र काउसा.
6: एक प्रकार प्रकृतिका पृथ्वीका दिनहरू, त्यसैले हामीले चाहिँ पृथ्वीलाई नै मनाउनलाई हामीले दिनहरूले यसको चाहिँ हर्ष उल्लास साथ चाहिँ मनाउने गरिरहेका हौ.
4: आधुनिक जीवन शैलीको प्रभाव बढ्दै गए पनि मगर समुदायले यो परम्परालाई जोगाइरहेका छन्. स्थानीय सरकारले पनि भूमिया पर्वको संरक्षणमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठको भनाइ छ.
7: खाम मगरहरूको एकदमै मौलिक पहिचान हो, यो मौलिक संस्कार संस्कृति हो, यसलाई हामी युगौंसम्म चाहिँ जगेर्ना गर्न चाहन्छौँ.
4: भूमिया पूजा मगर समुदायको सांस्कृतिक सम्पदा, प्रकृति प्रतिको सम्मान र सामुदायिक सहकार्यको प्रतीक हो.
3: कैलालीको गोदावरी चार गाईमारीमा भीरबाट टेम्पू खसालिएको घटना छानबिन गर्न समिति गठन भएको छ. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशनालयका निर्देशक डाक्टर हेमराज विष्टको समक्षमा छानबिन समिति गठन गरेको हो. समितिलाई घटनाको सत्य तथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले जानकारी दिनुभयो. जेठ 29 गते अतिक्रमण हटाउने क्रममा वन कर्मचारीले टेम्पू भीरबाट खसालेको भिडियो सार्वजनिक भएपछि त्यसको देशव्यापी विरोध भयो. घटनाको अनुसन्धानका लागि प्रहरीले 12 वन कर्मचारीलाई नियन्त्रणमा लिएको छ. परराष्ट्र मन्त्री शिशिर खनालको बेजिङ भ्रमणका क्रममा नेपाल चीन बीच द्विपक्षीय सम्बन्ध, विकास, सहयोग र परियोजना कार्यान्वयनलाई तीव्र बनाउने विषयमा महत्वपूर्ण सहमति भएको छ. चीनी विदेश मन्त्री वाङ यीले विगतमा भएका सहमतिलाई छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै नेपालका पूर्वाधार, कनेक्टिभिटी, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, डिजिटलाइजेसन, पर्यटन, मलापूर्ति तथा पेट्रोलियम र ग्यास अन्वेषण जस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने आश्वासन दिनुभएको छ. चीनले नेपालका सुशासन र आर्थिक विकासका प्राथमिकतालाई पनि पूर्ण समर्थन गर्ने जनाएको छ. नेपाल पक्षले एक चीन नीति प्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै नेपाली भूमि चीन विरूद्ध प्रयोग हुन नदिने स्पष्ट गरेको छ. दुवै पक्षले एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र संवेदनशीलताको सम्मान गर्दै सहकार्य अझ मजबुत बनाउने सहमति गरेका छन्. भेटवार्तामा पहिलेका सहमति भएका परियोजना छिटो कार्यान्वयन गर्ने साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्य गर्ने विस्तारमा पनि सहमति भएको छ. नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई अपरिचित नम्बरबाट आउने शंकास्पद एसएमएस प्रति सचेत रहन आग्रह गरेको छ. टेलिकमका अनुसार केही व्यक्तिले विभिन्न ब्याङ्क तथा कनेक्ट आईपीएस लगायतका डिजिटल भुक्तानी सेवाका खाता निलम्बित भएको वा अस्थायी रूपमा बन्द भएको बहाना बनाई ग्राहकलाई शंकास्पद लिंकमा प्रवेश गर्न प्रेरित गर्दै ठग्ने प्रयास गरिरहेका छन्. यस्ता सन्देश मार्फत ग्राहकको व्यक्तिगत तथा वित्तीय जानकारी चोरी गरी आर्थिक नोक्सानी पुर्याउने जोखिम रहेको भन्दै टेलिकमले सावधानी अपनाउन अनुरोध गरेको छ. नेपाल टेलिकमले ग्राहकलाई अपरिचित नम्बरबाट प्राप्त हुने सन्देशमा उल्लेखित लिंक नखोल्न, व्यक्तिगत विवरण साझा नगर्न तथा कुनै पनि शंकास्पद गतिविधि देखिएमा सम्बन्धित ब्याङ्क वा सेवा प्रदायकसँग सम्पर्क गर्न सुझाएको छ. टेलिकमले ग्राहकलाई साइबर ठगीबाट जोगिन विशेष सतर्कता अपनाउन आग्रह गरेको छ. लेबननको दक्षिणी क्षेत्रमा कारलाई लक्षित गरी गरिएको इजरायली आक्रमणमा एकजनाको मृत्यु भएको छ. लेबननी संचार माध्यमका अनुसार आक्रमण बुधबार भएको हो. यो घटना अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको केही घण्टापछि भएको हो. सम्झौताले लामो समयदेखि जारी तनाव कम हुने अपेक्षा गरिएको भए पनि क्षेत्रीय अस्थिरता भने अझै कायम रहेको देखिएको छ. यसैबीच अमेरिकी उपराष्ट्रपति जेडी भान्सले स्ट्रेट अफ होर्मुज तत्काल खोलिनुपर्ने र त्यहाँ कुनै पनि प्रकारको अवरोध वा शुल्क नलाग्ने अपेक्षा अमेरिकाले गरेको बताउनु भएको छ.
2: We fundamentally have all the cards here. We don't have to give the Iranians anything if they don't make the commitments that we want long term on the nuclear program. And even if we just stopped here, what would be true? Their military is destroyed.
3: फिफा विश्वकप 2026 मा नवप्रवेशी के वर्डेसँग पूर्व विश्व विजेता स्पेन गोलरहित बराबरीमा रोकिएको छ. अमेरिकाको एटलान्टा स्थित एटलान्टा रङशालामा भएको खेलमा गोलकिपर फोजनहाको उत्कृष्ट प्रदर्शनमा के वर्डले स्पेनलाई गोलरहित बराबरीमा

0: सर्वोच्च अदालतले सार्वजनिक संरचना, सड़क पेटी, ढल, सड़क आदिको अव्यवस्थित अवस्था वा लापरवाहीका कारण व्यक्तिलाई क्षति पुगेमा सम्बन्धित निकायले क्षतिपूर्ति दिनुपर्ने स्पष्ट आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद फुँयाल र नृपध्वज निर्मलाको संयुक्त इजलासले गरेको फैसलाको पूर्ण पाठमा सार्वजनिक संरचना उचित रूपमा व्यवस्थापन नगर्दा नागरिकलाई नोक्सान भएमा राज्य तथा सम्बन्धित निकाय जिम्मेवार हुने उल्लेख छ। अधिवक्ता सुदिग्य पन्तले दायर गरेको रिटमा गृह मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकालाई विपक्षी बनाइएको थियो। रिटमा सड़क पेटी अतिक्रमण, ढल व्यवस्थापनको कमजोरी र असुरक्षित संरचनाका कारण हुने क्षतिको क्षतिपूर्ति सुनिश्चित गर्न माग गरिएको थियो। अदालतले काठमाडौँ महानगरपालिकालाई सड़क पेटीमा रहेका अतिक्रमण, निर्माण सामग्री, प्लेटफर्म, भर्याङ आदि हटाउन आदेश दिएको छ। साथै ढल, खुला वा बिग्रिएको स्थानमा आवश्यक मर्मत सम्मार गरी दुर्घटना र जनधनको क्षति रोक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिन भनिएको छ। त्यस्तै सड़क पेटी व्यवस्थापनमा अधिकार क्षेत्रको अस्पष्टता भएमा संघीय र स्थानीय निकायहरूले समन्वय, सहकार्य र सह अस्तित्वका आधारमा काम गर्नुपर्ने अदालतको निर्देश हुन्छ। बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि 66,93,33,33,000 बजेट विनियोजन गरेको छ।
1: आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्नुभएको हो। उहाँका अनुसार पुँजीगततर्फ 43,97,14,00,000 अर्थात 65.69% र चालुतर्फ 82,96,19,00,000 अर्थात 34.31% विनियोजन गरिएको छ। बागमती प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रम मार्फत प्रदेशभित्र बसोबास गर्ने अति विपन्न 1,000 परिवारलाई घर बनाइदिन 20 करोड़ बजेट छुट्याएको छ। काठमाडौँ उपत्यकाको बढ्दो शहरी चाप र गाड़ी आवागमनको सहजताका लागि संघीय सरकारसँगको सहकार्यमा मेट्रो रेल सञ्चालन सम्भाव्यता अध्ययनका लागि र भीमफेदी कुलेखानी सुरुङ मार्ग सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन गरेको मन्त्री तामाङले बताउनु भएको छ। कुल विनियोजन मध्ये चालुतर्फ 22,96,19,00,000 अर्थात 34.31% र पुँजीगततर्फ 43,97,14,00,000 अर्थात कुल विनियोजनको 65.69% रहेको छ।
0: मध्य प्रदेशले आगामी आर्थिक वर्षका लागि 41,13,86,00,000 रुपियाँ बराबरको बजेट ल्याएको छ। मध्य प्रदेश सभाको बैठकमा अर्थमन्त्री युवराज भट्टराईले चालू आर्थिक वर्षको बजेट भन्दा कम बजेट प्रस्तुत गर्नु भएको हो। मध्य प्रदेशले चालू आर्थिक वर्षका लागि 46,98,33,00,000 रुपियाँ बराबरको बजेट ल्याएको थियो। प्रदेशले संघीय सरकारको अनुदानमा निर्भर रहेर घाटाको बजेट निर्माण गरेको छ। सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगको प्रतिवेदन कार्यान्वयन थालेको छ। प्रतिवेदनमा उल्लेख भएका अतिक्रमित सबै सरकारी तथा सार्वजनिक जग्गा कुनै पनि बेहोराले हक हस्तान्तरण हुन नपाउने गरी रोकका प्रक्रिया शुरू गरिएको भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। मन्त्रालयले भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै आयोगको प्रतिवेदनमा समावेश अतिक्रमित जग्गा कुनै पनि व्यक्तिको नाममा किनमेच, नामसारी वा अन्य कुनै माध्यमबाट हक हस्तान्तरण हुन नपाउने गरी रोक्का गर्न निर्देशन दिएको छ। कृषि मन्त्रालयले चालू आर्थिक वर्षका लागि सरकारले तोकेको चैते धानको न्यूनतम समर्थन मूल्य प्रभावकारी रूपमा लागू गर्न सरकारवाला निकायलाई आग्रह गरेको छ। मन्त्रालयको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्धन महाशाखाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि आधुनिकीकरण कार्यक्रम, नेपाल चामल तेल दाल उत्पादन संघ लगायतलाई समन्वय गरी कृषकलाई तोकिएको मूल्यमा धान बिक्री खरिद सुनिश्चित गर्न अनुरोध गरेको हो। अब खबर फटाफट।
2: स्याङ्जा वालिङ नौमा पूर्व सैनिकका सन्तान र महिलाका लागि सिलाइ कटाई र कम्प्युटर तालिम, सिलाइ कटाईमा 20 महिला र कम्प्युटर तालिममा 30 बालबालिका सहभागी, वर्षैभर 3-3 र 6-6 महिने तालिम हुँदै। झापामा बिर्ता मोड रोजगार मेला, रोजगार मेलामा सहभागी 25 रोजगारदातासँग 176 जनाले आवेदन दिएकोमा 164 युवालाई रोजगारी। गर्मी बढेसँगै महोत्तरीमा सर्पले टोकेका बिरामी